0: हुनुपर्छ। राजनैतिक नेतृत्वको आलोचित शासकीय शैली र अक्षमताको भागीदार सेनालाई बनाइनुहुन्न। सेनाबारे टिप्पणी गर्दा राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई पनि ख्याल गर्नुपर्छ। राष्ट्रको मूल रक्षा कवचमाथि प्रश्न उठाउन थालियो भने राष्ट्रियता कमजोर बन्छ।
1: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ। र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। त्यस्ता धेरै माध्यमहरूबाट नेपाली बहसलाई यतिखेर बिहानी सबैमा तपाईँहरू सुन्दै हुनुहुन्छ। मन पराउने कार्यक्रम हो धेरै नेपालीहरूको, र विशेष गरी हामी नेपाली बहसमा राजनीतिक, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, यतिखेर नेपाली बहसलाई हामी सुरुवात गर्न चाहन्छौँ निकै ठुलो निराशाका बीचबाट। यतिखेर सुकुम्बासीहरू गुज्रिरहेका छन्। सुकुम्बासी समस्यालाई हल गर्न सरकारले अझै पनि सकिरहेको छैन। यो विशेष गरी सुकुम्बासी समस्याले गर्दाखेरि यतिखेर विभिन्न ठाउँमा होल्डिङ सेन्टरका सुकुम्बासीहरूको विचल्ली छ। पीडितहरूले तत्काल खाद्यान्न, कपडा र ओढ्ने ओछ्याउने सामग्री, सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। हिजो मात्र एउटा नाबालक तपाईँहरूले देखिसक्नु भएको छ, त्यो सामाजिक सञ्जालमा निकै व्यापक भएको एउटा भिडियो सामग्री यहाँहरूले कतिको हेर्नुभयो। उनले बिचरा आफूलाई जाडो भइरहेको र आफूलाई सुरक्षित ठाउँमा लगिदिनका निम्ति आग्रह गर्दै थिए। पढाइ मा पनि समस्या भएको, स्कुल जान नपाएको एउटा बिलौना गर्दै थिए एउटा बालकले। यो सरकारले सुकुम्बासीका समस्यामाथि चाहिँ निकै ठुलो राजनीति गर्यो। सुकुम्बासीलाई बिल्लीबाट पार्यो, सुकुम्बासीलाई राम्रो होल्डिङ सेन्टर दिन सकेन, सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउने एक प्रपञ्च यतिखेर रचिरहेको छ भनेर व्यापक रूपमा आलोचना भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यो विषयलाई उठाउन चाहन्छौँ। र विशेष गरी खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्दाखेरि एक प्रकारले उनीहरूको बिचल्ली भएको विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौँ। र यतिखेर तपाईँहरूलाई जानकारी गराउँ, गणेशको मृत्युको जिम्मेवारी नलिएसम्म सब नबुझ्ने परिवारले अडान लिएका छन्। किनभने गणेश नेपाली जस्ता धेरै व्यक्तिहरू चाहिँ यतिखेर आत्मदाह गरिरहेका छन्, विभिन्न कारणले आत्मदाह गरिरहेका छन्। यसको बारेमा पनि सरकारले तत्काल चाहिँ यसको सत्य तथ्यता छानबिन गरेर अहिलेको अवस्थामा चाहिँ समस्यालाई निराकरण गर्नका निम्ति काम गर्नुपर्दछ। सरकार 5 वर्ष म्यान्डेट लिएर आएको सरकार हो र सरकारले चाहिँ सही ट्र्याकमा चाहिँ काम गर्नुपर्दछ अहिलेको अवस्थामा। र यतिखेर वैदेशिक रोजगार विभागले बिना अनुमति भारतीय विमानस्थलबाट कामदार उडाएको र विवरण नबुझाएको कसुरमा झण्डै 600 मेन पावर कम्पनीलाई कारवाही गरेको छ। हाल विभागमा 1117 मेन पावर कम्पनीहरू दर्ता भएका छन्। विभागले तीमध्ये 598 मेन पावर कम्पनीले वैदेशिक रोजगार ऐनका विभिन्न प्रावधान उल्लङ्घन गरेका कारण 26 गतिको निर्णय अनुसार कारवाही गरेको जनाएको छ। 598 मेन पावर कम्पनीलाई सचेत गराएको विभागले त्यसमध्ये 8 कम्पनीलाई दोस्रो पटक प्रत्येकलाई 50,000 रुपियाँका दरले जरिवाना समेत गरेको छ। देशमा जताततै बिचौलियाहरू छन्, जताततै नागरिकलाई रुवाउन बाहेक हँसाउन धेरै ठाउँले जानेको छैन, किनभने नागरिकलाई बिचल्ली पारेर चाहिँ पैसा कमाउने मोह यो देशमा व्यापक रूपमा चलिरहेको छ। त्यसैले गर्दाखेरि यसमा सरकारको निगरानी रहनुपर्दछ। आजको नेपाली बहसमा छोटो विश्राम लिन्छौँ। विश्रामपछि हामी पुनः विभिन्न विषयवस्तु लिएर उपस्थित हुनेछौँ।

0: इन्टरेस्टमा ब्याङ्किङ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: हर विषयमा तरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
5: ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
6: डिस होम इन्टरनेट। अहिले सुधा हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग चर्चा परिचर्चा गर्दैछौँ। देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा यतिखेर उठान गर्दैछौँ। अब देशलाई यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ। राज्य सत्तामा नयाँ अनुहारहरू आएका छन् र उनीहरूले मुलुकको भागडोर सम्हालिरहेका छन् र पुराना राजनीतिक दलहरूले पनि अब सत्तालाई सहयोग गर्ने र देशलाई समुन्नतितर्फ लैजानका निम्ति सबैको ऐक्यबद्धता रहनुपर्ने विषयलाई पनि अङ्गीकार गर्दै अगाडि बढेको छ र देशका वामपन्थी दलहरूले पनि अब हामी वामपन्थी सुध्रिनुपर्छ, एक ढिकाबाट अगाडि बढ्नुपर्छ भन्ने संकल्प उनीहरू अगाडि बढ्न खोजिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ र यतिखेर हामीसँग जोडिनु भएको छ नेकपाका नेता जगन्नाथ खतिवडा। जगन्नाथजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धन्यवाद।
6: अब देशमा सरकार आज कुन अवस्थामा छ? मधुमास पुरा गर्यो सरकारले, सरकार सही बाटोमा अगाडि बढिरहेको छ तपाईँहरूको विश्लेषण अनुसार?
7: सरकारलाई अब 3 महिनाको समय एउटा संकेत मात्र हो। संकेत कस्तो छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल गर्न सकिन्छ। सरकारलाई वास्तविक रूपमा उसले बनाएको बजेट कसरी कार्यान्वयन गर्छ भन्ने दिशाबाट बढी मूल्याङ्कन गर्नु राम्रो हुन्छ। अहिले भर्खरै बजेट बनाएको छ, केही प्रयासहरू गर्न सुरु गरेको छ, त्यसकारण सरकारको वास्तविक मूल्याङ्कन गर्ने बेला भइसकेको छैन।
6: तर जनताको पक्षमा, सुशासनको पक्षमा सरकारले गरेका कामहरूमा होइन, जस्तो अब सुकुम्बासी समस्याको विषय व्यापक रूपमा यतिखेर आइरहेको छ। होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई धमाधम निकालिँदैछ, बिल्लीबाट पारिँदैछ भन्ने विषय आएको छ। उहाँहरूले दावी गरिरहनु भएको छ होइन, उहाँहरूलाई हामी सुरक्षित आवास दिँदैछौँ होइन। विभिन्न क्षेत्रमा सीमाका विषयहरूमा चाहिँ अभिव्यक्तिहरूका विषयहरू सँगसँगै जोडिएर आएका छन्। त्यसै गरी सरकारका केही व्यक्तिहरूमाथि प्रश्नहरू उठ्छन्, त्यसपछि क्लिन चिट पाएर फर्किएका विषयहरू पनि उठिरहेका छन्। तर कर्मचारी तन्त्र, ब्युरोक्राट र यो देशका ट्रेड युनियनदेखि लिएर विभिन्न सङ्गठनका नाममा हुने अराजकताहरूलाई चाहिँ हामी निमट्यान्न पार्छौँ भन्छ सरकारले।
7: अब मैले अघि चर्चा गर्दै कि वास्तविक मूल्याङ्कन 3 महिनामा हुँदैन। 3 महिनाले सङ्केत गर्छ कसरी अगाडि बढ्न सक्छ, उसको ओरिएन्टेसन कतापट्टि गयो, उसले कस्तो एटिच्युड देखायो, बानी बेहोरा कस्तो देखायो र सुशासनमा उसले के गर्न कोसिस गरेका थियो र कहाँ पुग्यो भन्ने विषयको सङ्केत, 100 दिनको सङ्केत हामी त्यसमा मूल्याङ्कन गर्न सक्छौँ। सरकारको राम्रा कुरालाई, पहल कदमीलाई यदि राम्रो सम्झने हो भने भ्रष्टाचारका विरुद्धमा उसले केही न केही पहल कदमी गरेको देखिन्छ, राम्रो फेरि इनिसिएसन ठिक छ। तर नराम्रो कुरा के देखिन्छ भने अरूलाई फसाउने र आफ्नालाई जोगाउने उसको प्रयास, विगतमा पनि सरकारहरूले यसै गरेका थिए र तिनीहरू बदनाम भएका थिए, यस्तै कारणले गर्दा, त्यही विभेद पक्षपातको कारणले गर्दा नै विगतका सरकारहरू कतिपय अवस्थामा ढल्न पुगे र यो पछिल्लो सरकार भदौसम्म भएको सरकार यस्तै भेदभाव र पक्षपातकै कारणले समाप्त हुन पुगेका थियो। यो सरकारको दिशा पनि त्यतैतिर देखिन्छ। आफूलाई सहयोग गर्नेहरूलाई चोखो ठान्ने र आफूलाई असहयोग गर्ने आफ्ना विरोधीहरूलाई समाप्त पार्ने उसको घोषित उद्देश्य नै देखिन्छ। दोस्रो कुरा, भ्रष्टाचार एउटा आम रोग हो। यो आम रोगमा कुनै नागरिक असुतो नहुन पनि सक्छ, किनकि उसले अवसर पाएसम्म उसका अवसरहरूलाई जाँच्नुपर्छ, कहाँ कहाँ भ्रष्टाचार गर्ने मौका पाएको थियो थिएन भनेर यो आम विषय बनेको छ। तर सरकारको घोषित उद्देश्य चाहिँ के देखिन्छ भने, विगतमा सत्ता सरकार सञ्चालन गर्ने राजनीतिक दलहरूलाई समाप्त नपारिकन छोड्दिन भन्ने प्रधानमन्त्रीकै उद्घोष देखिन्छ। प्रधानमन्त्रीले लेखेका सामाजिक सञ्जालका स्ट्याटसहरू हेर्दा, उहाँले गरेका काम हेर्दा, उहाँका नेताहरू बोलेको हेर्दा, सांसदहरू बोलेको हेर्दा, विगतका अरू राजनीतिक दलहरूलाई समाप्त नगरिकन हुँदैन भन्ने उहाँहरूको बिल्कुल असहिष्णु र द्वेषी नीति, यो नीतिले चाहिँ उहाँहरूलाई एकदमै पछाडि धकेलिरहेको मैले देखेको छु। अर्कोतिर तपाईँले सुकुम्बासीको चर्चा गर्नुभयो, ट्रेड युनियनहरू विद्यार्थी सङ्गठनहरू बन्द गर्ने कुरा गर्नुभयो, यो सबै कुराले सरकारलाई दिनदिनै एक्ल्याउँदै लगेको छ। तिनलाई व्यवस्थापन, लोकतन्त्रमा तिनलाई व्यवस्थापन गर्नुपर्छ, ठिक बाटो दिनुपर्छ, गाइडलाइन दिनुपर्छ, सबै संस्थाहरू चलन, संस्थाहरू भनेको सबै जनताको आवाजहरू हुन्, पेसाकर्मीहरूका आवाजहरू हुन्, उनीहरूको आवाजलाई दमन गर्न हुँदैन, आवाजलाई व्यवस्थित च्यानलाइज गरिदिनुपर्छ, तिनको आवाजलाई सुन्ने व्यवस्था गरिदिनुपर्छ, तर त्यसलाई प्रतिबन्ध लगाएर त्यहाँ केही विकृति भए, केही समस्या भए भन्ने कुरालाई न्यू बनाएर त्यसलाई प्रतिबन्ध लगाएर लोकतन्त्रको आवाजलाई थुन्ने जुन काम गरिरहेको छ, यो उसको आफूलाई सर्वसत्तावादी अथवा तानाशाहीकरण गर्ने दिशातिर हिँडेको अनुमान गर्न सकिन्छ।
6: अब जुन ढङ्गले होइन सरकारलाई चाहिँ राजनीतिक दलहरूले सपोर्ट गर्ने, सहयोग गर्ने, साथ दिने विपक्षी प्रतिपक्षीहरूले, किनभने अब सरकारको एउटा व्यक्ति फेल हुने कुरा एउटा होइन, सरकार एउटा दल फेल हुने कुरा भन्दा पनि स्टेटलाई चाहिँ अब चाहिँ समुन्नतिको दिशातर्फ एकपटक चाहिँ स्थिर सरकार, पाँच वर्षसम्मको म्यान्डेट लिएको सरकारलाई चाहिँ हरेक क्षेत्रबाट हुनुपर्ने साथ सहयोग पनि त त्यति राम्रो देखिया छैन नि त होइन।
7: तपाईँको विषयमा म यहाँ प्रवेश गर्दै थिएँ, जस्तै सरकारको संविधान संशोधन, संविधान संशोधनको उसको आफ्नो कार्यदल बनायो, बहस छलफल कार्यक्रम बनाउँछु भन्यो, उसले मेहनत गर्यो, राजनीतिक दलहरूलाई ठिक ठाउँमा ठिक विश्वास दिलाउन सकेन र सबै राजनीतिक दलहरूले त्यो कुराबाट हात झिके। एक त त्यो जुन बनाइएको थियो त्यसैको त्यसले के काम गर्छ भन्ने कुरामा पहिले शङ्का हुँदाहुँदै अलिअलि साथ दिएका थिए, उसको नियतहरू जब प्रष्ट हुन थाल्यो, जब खास गरी भन्ने हो भने राष्ट्रपाको राष्ट्रिय महाधिवेशनमा भएका प्रस्ताव छलफल चर्चाले सम्पूर्ण राजनीतिक दलहरूलाई वास्तवमै झस्काइदियो र उनीहरू यो व्यवस्था, यो संविधान, यी सबैलाई समाप्त पारेर नयाँ दिशामा हिँड्न खोज्दैछन् भन्ने कुरा जब देखा पर्न थाल्यो, त्यस पछाडि बिस्तारै सबै घटनाक्रमहरूले राजनीतिक दलहरूले संविधान संशोधनको यो प्रक्रियाबाट आफ्ना हात झिकेका छन् र उनीहरूलाई अविश्वास गरेका छन्। यसले के देखायो भने, अब नेपालमा रहेको राष्ट्रपाको एकल सरकार बिल्कुल आम राजनीतिक दलहरूसँगको सहभागितामा अगाडि हिँड्नलाई उसलाई समस्या छ, ऊ एक्लै पर्दैछ र ऊ एक्लो पर्दैछ र गल्तीहरू पनि गर्दैछ। जसरी व्यक्तिलाई बहादुर बनाएर व्यक्तिले सारा सम्पन्न गर्छ भन्ने ढङ्गले हिँडेर अगाडि बढ्ने खोज्नु उसको यो तानाशाहीकरण र सर्वसत्तावादको प्रक्रियातिरकै यात्रा हो। व्यक्तिले कहिले पनि कुनै इन्स्टिच्युटलाई राम्रो बनाउन सक्दैन, इन्स्टिच्युटलाई बलियो बनाउने हो भने सिस्टमलाई बलियो बनाउनुपर्छ, राजनीतिक सहभागितालाई बलियो बनाउनुपर्छ, विज्ञहरूको सहभागितालाई बलियो बनाउनुपर्छ। त्यसकारण व्यक्तिको चाहनाले लोकतन्त्र बलियो हुने कुरा होइन, व्यक्तिको चाहनाले लोकतन्त्रलाई झन् अर्को नयाँ दिशामा धकेलिदिन्छ, खराब दिशामा। त्यसैले म संविधान संशोधनमा सरकार फेल खायो, खाँदैछ र यो उसले बनाएको मूलभूत उद्देश्य हो, मूलभूत उद्देश्यबाटै उपचलित भयो। भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा दुई चारजना व्यक्तिहरूलाई कारवाही गर्नको निम्ति पहल कदमी गरेको देखिन्छ, तर त्यो नितान्त स्वार्थपरक देखिन्छ र बदलाको प्रतिशोधको भावनाले अगाडि बढेको देखिन्छ। राम्रा कोसिस गर्न खोजेको लोकप्रियता प्राप्त गर्न खोजेको तर लोकप्रियतावादकै नाममा हराएर संस्थागत रूपमा देशलाई समाप्त गर्न खोज्ने उसको जुन कोसिस देखिन्छ, संवैधानिक नियुक्तिहरू गर्दा, विश्वविद्यालयका भिसीहरू नियुक्त गर्दा, उसले जस्ता विधिहरू अवलम्बन गरेको देखिन्छ, ठिक बाटोमा त हिँडिरहेको छैन, यसरी यसो भनेर सबै कुरा नराम्रो गरिरहेछ भन्नेतिर पनि जान हुँदैन, तर ओरिएन्टेसन ठिक छैन।
6: तर अब सरकारको 100 दिन र बजेटको विषयमा पनि हामी छलफल गर्ने हो भने बजेट चाहिँ जनमुखी आयो, बजेटको कार्यान्वयनको पाटोलाई चाहिँ कतिको सकसपूर्ण देख्नु भएको छ?
7: बजेट कार्यान्वयन सकसपूर्ण मात्रै होइन, सबै कुरा चर्चा गर्न छोटो समयमा सम्भव छैन, उनीहरू त्यो राजस्वको लक्ष्य पनि प्राप्त गर्न सक्दैनन् पहिलो कुरा। दोस्रो कुरो, अब कर्मचारी तन्त्रलाई चलाउनको निम्ति चाहिने आवश्यक बजेट पनि आज सरकारसँग छैन, उसले विदेशबाट ऋणहरू यति धेरै मागिरहेको छ कि त्यो ऋणको बोझले नै नेपाली जनताहरू थिचिएर निसासिएर बस्नुपर्ने अवस्था बनेको छ। अघिल्ला सरकारहरूले यही ऋण, वैदेशिक ऋणहरू लिन खोज्दा असाध्यै ठुलो विरोध गर्नेहरू नै आज सबभन्दा बढी वैदेशिक ऋण लिनको निम्ति कम्मर कसेर लागेका छन्। त्यसकारण उनीहरूको यो दिशा पनि वैदेशिक ऋणको जालोमा नेपाललाई फसाएर आफ्नो तत्कालीन अवस्था त सरकार सञ्चालन गर्नका निम्ति आफ्नो तत्कालीन परिस्थितिलाई त सहयोगी बनाउन सक्लाम, तर दीर्घकालीन रूपमा देशलाई असाध्यै ठुलो खरबौँ खरब ऋणको भार बोकाएर उनीहरू विदा हुनेछन्। त्यसकारण यो देशको दीर्घकालीन हितमा छैन भन्ने कुरा
6: होइन, विदा हुनेछ राष्ट्रिय स्वतन्त्र पार्टी सही बाटोमा चाहिँ जाँदाखेरि यसले चाहिँ लामो समय शासन गर्न सक्दैन यो मुलुकमा। अब
7: यो विदा हुनेछ मात्रै होइन कि बडो नराम्रो पूर्वक निरीयतापूर्वक विदा हुने सम्भावना छ।
6: कसरी, यसका कारण देखाउनुहोस् त एक दुईवटा।
7: यसका कारण त आजको आजै तपाईँलाई सबै कुरा भन्न सकिँदैन, उसले जुन बाटो पक्रे सबभन्दा अलगाव, सबभन्दा राजनीतिक अलगाव, राष्ट्रिय स्वतन्त्र पार्टी अब अरू सम्पूर्ण राजनीतिक दलहरूलाई तिनलाई होचो देखाएर आफू अग्लो बन्ने कोसिसमा लागेको छ, तिनलाई समाप्त पारेर म बलियो हुन्छु भन्ने कोसिसमा लागेको छ। लोकतान्त्रिक संस्था, विधि प्रणाली, संवैधानिकवादको विकास, यो कुरालाई कमजोर बनाएर म अगाडि बढ्छु भन्ने सोचमा ऊ हिँडेको देखिन्छ। एक्लै काहीँ पनि पुग्दैन राष्ट्रिय स्वतन्त्र पार्टी, संसदलाई माइनस गरेर, संसदीय प्रणालीमा संसदलाई अवमूल्यन गरेर, त्यसलाई अपमानित गरेर एक्लै काहीँ पनि पुग्न सक्दैन। अन्य राजनीतिक दलहरूसँग सहकार्य नगरिकन कुनै राजनीतिक दलले लोकतन्त्रको रक्षा गर्नै सक्दैन, लोकतन्त्रमा भयङ्कर विखरावहरू पैदा भइहाल्छन्। त्यसकारण यसको बाटो ठिक छैन।
6: अब यो देशमा सुशासन ल्याउँछु, भ्रष्टाचारको अन्त्य गर्छु र सकेसम्म चाहिँ ग्रे लिस्टबाट देशलाई उन्मुक्ति गराउँछु र कर्मचारी तन्त्रमादेखि लिएर हरेक ठाउँमा देखिएको घुसपैठलाई चाहिँ कम गर्छु भन्ने सङ्कल्पसहित अगाडि बढेको पार्टीलाई र सरकारलाई जनताले त साथ दिइरहेको छ नि होइन?
7: जनताले एउटा तहसम्म साथ दिन्छन्, कसैले आफूले भोट हाल्या छन् त्यसको लागि वेट एन्ड सी पर्खेर हेर्नका निम्ति साथ दिएका होलान्, कोही कार्यकर्ता भएर साथ दिएका होलान्, कोही विगतमा भएका अनेकौँ कमी कमजोरीहरूले समस्याले आजित भएको हुनाले जसले भए पनि यस्तै हो यसले गरी खाओस् न त कस्तो हुँदो रहेछ भनेर साथ दिनेहरू पनि थुप्रै देखिन्छ। त्योभन्दा बढी जनताको साथ भन्दा पनि जनता त कहाँ छन् उसले आफूले तयार गरेका केही अब मिडिया प्लेयरहरू, सोसियल मिडिया प्लेयरहरू उसले जुन तयार गरेका छ जसलाई विभिन्न ढङ्गले विगतमा नाम दिएको छ होइन, त्यो सोसियल मिडियाका स्याल भुइँया मच्चाउनेहरू छन् नि, ती स्याल भुइँया मच्चाएर बढी जनताले साथ दिएको जस्तो भ्रम पार्न, एल्गोरिदमलाई दुरुपयोग गर्न, खास गरी डिजिटल मिडियालाई आफ्नो नियन्त्रणमा राख्न सक्ने क्षमता उनीहरूले प्राप्त गरेकै हुन्, यसमा कुनै शङ्का छैन, तर त्यसले मात्र सम्पूर्ण कुराको निर्धारण गर्दैन, त्यो चाहिँ एउटा सानो पक्ष हो। विगतमा राजनीतिक दलहरूले गरेका कमजोरीले गर्दा एल्गोरिदम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिन गयो, यो कुरा सही नै हो, तर सधैँभरि त्यस्तो हुँदैन। अब
6: तर उसले पनि आफूलाई सुधार्दै लग्यो नि त अहिले त होइन, उसले चाहिँ आफ्ना प्रस्तावनाहरू ल्यायो, प्रस्तावहरू ल्याएर पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यो, अब
7: महाधिवेशन सम्पन्न गर्यो, तर महाधिवेशनकै कम्पनले के देखाइदियो भने राजनीतिक दलहरूसँग झन् दूरी बढाइदियो, महाधिवेशनमा वक्ताहरूले बोलिसकेपछि उनीहरूलाई जसरी अपमानित गरियो, यसले अर्कोचोटि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा राजनीतिक दलहरू फेरि जान हुन्छ कि हुँदैन उसले बोलाउँदाखेरि भन्ने ठाउँमा पुर्याइदियो। अर्कोतिर त्यहीँ उसले राखेका प्रस्ताव, संघीयतालाई कुन ढङ्गले परिचालन गर्ने, कसरी खारेज गर्ने, कार्यकारी राष्ट्रपतिमा जाने आदि जस्ता उसका प्रस्तावहरू जुन देखियो, त्यो त्यो प्रस्तावले झन् अर्को बाटो लियो र राजनीतिक दलहरू, अरू राजनीतिक दल एकातिर, राष्ट्रिय स्वतन्त्र पार्टी एकातिर बन्ने स्थिति भयो। लोकतान्त्रिक संसदमा प्रधानमन्त्रीले गरेको व्यवहारले संसदलाई अवमूल्यन गरेर एक्लै अगाडि हिँड्ने, संसदीय प्रणालीमा हिँड्ने, यस्तो विरोधाभास प्याराडक्स भन्छ नि, यो प्याराडक्स प्रधानमन्त्रीले देखाइरहेकै छन्। यसैले हेर्दाखेरि ऊ केही सुधार गरिरहेको छैन, ऊ झन् नेगेटिभ दिशामा, झन् नकारात्मक दिशामा हिँडिरहेको छ। सामान्यतया शासन प्रणालीमा परेका समस्याहरूमा उसले केही न केही कोसिस गरेको जस्तो, दैनिक शासन सञ्चालनमा केही न केही सुधार गर्न प्रयास गरेको जस्तो देखिन्छ, तर ऊ यो कुरालाई, दैनिक प्रशासनमा सुधार गर्न उसले गरेको कोसिसलाई दुनियाँलाई देखाएर ऊ झन् भित्रभित्रै सर्वसत्तावादी बन्ने कोसिस गरिरहेछ।
6: अब जाँदा जाँदै तपाईँहरूको पनि एउटा नेपालमा एकपटक फेरि वामहरू एक ठाउँमा उभिनुपर्छ भन्ने, हुन त अब यसका धेरै श्रृङ्खलाहरू छन्, यो टुट्दै फुट्दै होइन लडीबुडी गर्दै यहाँसम्म पुगेका इतिहासहरू पनि छन्। अब फेरि एक ठाउँमा उभिएर एमाले, नेकपा लगायतका दलहरू चाहिँ यसले के निचोड दिन्छ, यसले के सन्देश दिन खोजिरहेछ, किन चाहिँ सहकार्य, फेरि अब के का लागि सहकार्य?
7: होइन, सहकार्य त सधैँ जरुरी थियो, विगतमा एक भएको थियो, फुट्न हुँदैन थियो, आफ्ना स्वभाव कार्यशैली सोच्ने तरिका मिलेन, त्यो पार्टीहरू विभाजित भए, जति धेरै विभाजित भए उति धेरै शक्तिको क्षयीकरण हुँदै गयो, वाम जनमत निराशातिर धकेलिँदै गयो। त्यसकारण यो क्षयीकरणलाई रोक्नका निम्ति पनि एकता आवश्यक छ, एउटा कुरा रोकिने, कार्यकर्तालाई उत्साही बनाउने र नयाँ जनमत वृद्धि गर्ने, यी तिनवटा विषयको लागि उसले आफ्ना नीति, आफ्ना कार्यनीतिहरू, कार्यशैलीहरू, आफ्ना विगतमा गरेका कमजोरीहरूलाई सच्याउँदै अगाडि हिँड्नुपर्ने, यो सङ्कल्प पनि सँगै जरुरी छ। तथापि एकता गर्ने प्रयास आज पनि भइरहेको छ। नेपाली कम्युनिस्ट पार्टी यो कुराको नेतृत्व गर्न चाहन्छ, उसले यो प्रस्ताव सबैका सामु राखिसकेको छ, सबै कम्युनिस्ट घटकहरूलाई, वामपन्थीहरूलाई, देशभक्तहरूलाई, आउनुहोस् नेपाली कम्युनिस्ट पार्टीलाई साथ दिनुहोस्, साथ लागेर हिँडौँ भन्ने उसको प्रस्ताव पनि छ। त्यसकारण अब हामीले प्रस्ताव गर्यौँ, नेकपा एमाले यसलाई कसरी रेस्पोन्स गर्छ भन्ने बारेमा, नेकपा एमालेको आन्तरिक कस्तो नेतृत्व बन्छ, कसरी अगाडि बढ्छ भन्ने कुराले निर्धारण गर्छ। हामी छाती खुला गरेर उदार भएर एकताको हात बढाइरहेका छौँ, तर नेकपा एमाले आज आन्तरिक द्वन्द्वमा छ, सङ्घर्षमा छ, नेतृत्वलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने आन्तरिक तकरारभित्र ऊ गुज्रिरहेको छ। त्यसकारण एमालेको नेतृत्व स्थिर नभइकन हामीले भनेको कुरा पनि प्राप्त गरिहाल्न सकिँदैन होला। त्यस अनि उसले कस्तो नीति बनाउँछ, उसले पनि त नीति बनाउँछ, जुन नेतृत्व आए पनि उसको नीति हुनुपर्छ, हो त्यो नीतिमा प्रभावित गर्ने गरी हामी वाम जनमतलाई अगाडि बढाउन चाहन्छौँ र जनमतलाई यतातिर आकर्षित गर्न चाहन्छौँ, यो हाम्रो प्रयास हो।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, जगन्नाथ खतिवडाजी नमस्कार।
7: धन्यवाद।
6: उहाँ नेकपाका नेता जगन्नाथ खतिवडाले श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
0: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: छ खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

एक्सर्स एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ्स गुड।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
5: दिस होम इन्टरनेट।
6: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्कार, गुड मर्निङ।
6: सरकारका 100 दिन पुरा भए, अब यो बीचमा यहाँले धेरै घटनाक्रमहरू नजिकबाट नियाली पनि रहनु भएको छ, हेर्नु भएको छ, मोर्निङ सो अफ द डे भन्छ। अब सरकारको रफ्तार, गति र जनताहरूको आकाङ्क्षा, नेपाली जनताहरूको मुड चेन्ज हुन, नागरिकहरूको चाहिँ मन परिवर्तन हुन धेरै समय लाग्दैन, तर दुई तिहाई नजिकको सरकारको डेलिभरी र यसले गरेको व्यवहारलाई चाहिँ आज कसरी विश्लेषण गर्न सकिन्छ?
7: वास्तवमा यो सरकारको चाहिँ भागदौड धेरै भयो, प्रोपोगान्डाहरू पनि धेरै भए, तर त्यो परिणाममुखी काम हो कि होइन भन्ने चाहिँ त्यतातिर चाहिँ गम्भीरतापूर्वक सरकार, यो सरकार चाहिँ 1 महिना 2 महिनाको लागि बनेको होइन र 1-2 महिनापछि 3 महिनापछि 5 महिनापछि यो सरकारलाई चाहिँ प्रतिस्थापन गर्न पनि अर्को कुनै दलले सक्ने पनि देखिँदैन। त्यस कारणले यसले चाहिँ गर्ने कामहरू चाहिँ दिगो प्रतिफल दिने अथवा 5 वर्ष 10 वर्षको चाहिँ एउटा प्लानिङ गरेर गर्ने कामहरू चाहिँ गर्नु पर्थ्यो, तर यसले चाहिँ हतारमा आफ्नो आफूलाई चाहिँ त्यो प्रदर्शनका लागि उसले जुन खालका गतिविधिहरू गर्दैछ र हिजोको जुन परम्परावादी एउटा चाहिँ राजनीतिक सोचबाट जे कुराहरू भइरहेका थिए त्यसैमा यसले चाहिँ यसलाई फरवार्ड भनौँ न, फास्ट फरवार्ड मात्रै गर्ने कोसिस गर्यो, जसले गर्दाखेरि ती कामहरू बद्ध देखिए अथवा चाहिँ आलोचनात्मक भए र हिजोका जुन संरचनाहरू छन् ती संरचनाहरूलाई चाहिँ कसरी चाहिँ राम्रो नतिजा ल्याउने भन्नेबाट र त्यो संरचनालाई बदल्नका लागि पनि उपयुक्त किसिमले चाहिँ जुन चाल चाल्नु पर्थ्यो उनीहरू एकदमै राम्रोसँग जुन जनमत पाएका छन् त्यो जनमतलाई चाहिँ एउटा विश्वासमा लिने तरिकाले, तर के भइदियो भने हामीहरूकोमा यो जुन आम अराजकता एक प्रकारको चाहिँ हाम्रो सामाजिक मनोविज्ञानमा चाहिँ देखा परेको छ। जेएनजी आन्दोलनको दौरानमा हिजो दलीय चाहिँ अराजकता थियो, त्यसपछि सामाजिक अराजकताको रूपमा त्यसले त्यो प्रतिस्थापन भएको छ र त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी अब फेरि उनीहरूले नै सरकार चलाउने भएपछि त त्यो सामाजिक अराजकतालाई चाहिँ कसरी राजनीतिकरण गर्ने, कसरी त्यसलाई फेरि मुलुकको रूपान्तरणमा चाहिँ प्रयोग गर्ने, कसरी हाम्रो संरचनात्मक चाहिँ विकासमा त्यसलाई प्रयोग गर्ने भन्ने चाहिँ रचनात्मक कामको जरुरी थियो, तर त्यो आम अराजकतालाई उनीहरूले आफ्नो सबभन्दा ठुलो चाहिँ विजयको चाहिँ रूपमा चाहिँ उनीहरूले बुझे।
6: तपाईँको भनाइअनुसार सरकारसँग डेस्टिनेसन छैन, त्यसो भए भद्रगोल तरिकाले चाहिँ अगाडि बढ्दैछ।
7: हो, त्यो पक्कै पनि छैन, तर उनीहरूकै आफ्नै पार्टीभित्र पनि त्यो आलोचना सुरु भएको छ। त्यो आलोचना मात्रै छैन, त्यहाँ चाहिँ विभिन्न ढङ्गका गुटबन्दीहरू पनि छन्, त्यो त्यहाँ चाहिँ राजनीतिक महत्त्वकांक्षाहरू पनि छन् र तर त्यो महत्त्वकांक्षालाई चाहिँ महत्त्वकांक्षा नराम्रो नै हुन्छ भन्ने होइन, कहिलेकाहीँ महत्त्वकांक्षाले धेरै राम्रो परिणाम पनि दिन्छ, तर त्यो महत्त्वकांक्षालाई सम्हाल्न सक्ने व्यवस्थापकीय कौशल चाहिँ त्यो पार्टीभित्र छैन। त्यस कारणले अहिले चाहिँ वास्तवमा उनीहरूले चाहिँ काम गर्ने जुन तौर तरिका हो त्यो चाहिँ उनीहरूलाई आफैलाई पनि सन्तोष नलाग्ने खालको चाहिँ त्यो भागदौड, मैले त भागदौड मचेको देख्छु त्यो पार्टीभित्र, त्यो दलभित्र, उनीहरूको चाहिँ संसदीय चाहिँ दलमा एक प्रकारको चाहिँ भागदौड छ। त्यो डेस्टिनेसन कतै पनि छैन, गन्तव्य बिनाको चाहिँ भागदौड त के हुन्छ भन्दाखेरि अराजकतामा अभिव्यक्त हुन्छ। त्यसमाले त्यो गन्तव्य विहीन त्यो त्यो भागदौड जुन छ त्यसलाई उनीहरूले काम भनिरहेछन् के, तर पछि थाक्छन्, हेर्नुहोस् भागदौड मचिएपछि त के हुन्छ, मान्छे थाक्छ, अनि त्यो थाकिसकेपछि अरू राजनीतिक दलहरूको आलोचना तीव्र रूपमा त्यो बेला हुने हो। त्यस कारणले मलाई चाहिँ यो भागदौड मचाउन भन्दा पनि परिणाम निकाल्नमा उनीहरूको ध्यान जान्छ होला भन्ने मलाई लागेको थियो, तर उनीहरूले त्यो टिमै बनाउन सकेन। त्यो सल्लाहकारको त्यो एउटा राम लामो चाहिँ एउटा विश्वसनीयता आर्जन गरेको समूहसँग त्यसले काम गर्नै सकेन।
6: जस्तो मुगाराम खनालजी तपाईँले भन्न खोज्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र एकले अर्काको विश्वास मानिरहेको छैन, होइन, एकले अर्काको विश्वास पनि गरि नरहेको एउटा परिस्थिति छ। जस्तो अहिले राष्ट्रिय महाधिवेशनले एउटा विधान पारित गरेको छ, प्रधानमन्त्रीमाथि नत्थी लगाइया छ, अब संसदीय दलको नेतालाई सभापतिले फिर्ता बोलाउन सक्नेछ चाह्यो भने, भन्दाखेरि यसमा पनि एक किसिमको कन्ट्राडिक्सन सुरु भएको भन्ने कुरा आएको छ भन्दा, पार्टीभित्र पनि एकले अर्काको विश्वास छैन त्यसो भए?
7: त्यो त छँदै छैन नि पार्टीभित्र। हिजो पनि के हो भने नेपालमा संसदीय दल र प्रधानमन्त्रीको, संसदीय दलको नेता र प्रधानमन्त्रीको बिचमा चाहिँ समन्वय नभएका कारणले गर्दाखेरि राजनीतिक दलभित्र धेरै प्रकारको चाहिँ झगडा, धेरै प्रकारको चाहिँ मनमुटाव र धेरै प्रकारका कचिङ्गलहरू हुन्थे र पार्टी विभाजनसम्म पुग्थे। र अहिले पनि सरकारले चाहिँ पार्टी नियन्त्रण गर्ने, पार्टीले सरकार नियन्त्रण गर्ने टाइपको जुन चाहिँ एउटा अघोषित एउटा खालको चाहिँ युद्ध द्वन्द्व देखिन्छ, त्यहाँ युद्ध त नभनौँ द्वन्द्व देखिन्छ। त्यो द्वन्द्वले के गर्छ भन्दाखेरि संसद यो त भद्दा प्रकारको जुन चाहिँ सभापतिले चाह्यो भने प्रधानमन्त्रीलाई चाहिँ फर्काउने भन्ने होइन, वास्तवमा संसदीय दल त्यसलाई पनि प्रधानमन्त्रीलाई चाहिँ फिर्ता बोलाउन सक्ने अधिकार चाहिँ संसदीय दलभित्र हुन्छ, त्यो सभापतिमा हुने होइन र त्यस्तो बनाउनु पनि हुँदैन। त्यो त धेरै नै निरङ्कुशता भयो, तर
6: त्यो बनाइयो नि त
7: परोक्ष रूपमा, त्यही नै थियो यसभन्दा अगाडि पनि अरू दलहरूको पनि परोक्ष रूपमा। के हो भने पार्टी अध्यक्षले चाह्यो भने प्रधानमन्त्री अर्कोलाई हुन दिँदैन थियो, त्यो उठेगुले चाहिँ कहिले पनि त्यो दुईटा अभ्यास हुँदाखेरि चाहिँ पार्टी विभाजन भएको छ।
6: यसको मतलब रवि लामिछानेजीले चाहिँ किन महसुस गर्नुभयो होला, हिजो चाहिँ यो अवस्था थिएन होइन उहाँको, यो अहिले अहिले चाहिँ यो विधानमा ल्याइयो भन्दा यो किन महसुस भयो होला?
7: अनि त्यो पार्टीभित्र तपाईँ भोलि त्यो शक्ति सङ्घर्ष चाहिँ त्यो पार्टीभित्र छँदै नै छ, किनकि अरू पार्टी जस्तो त होइन त्यो, किनकि अरू पार्टीहरूको एउटा लामो इतिहास हुन्छ। त्यो इतिहासले गर्दाखेरि कतिपय नेताहरूले आफ्नो सीमा र आफ्नो क्षमतालाई आफैले नै व्यवस्थापन गरिसकेका हुन्छ र ऊ भित्रैदेखि जो जहाँ हुँदैन त्यो भएन भने उसले चाहिँ संसदीय दलमा दाबी पेश गर्छ र नेपालका वामपन्थी दलहरूमा त्यो एक दलीय चाहिँ तानाशाही जुन चाहिँ सोच हो त्यो सोचले गर्दाखेरि त्यहाँ अरूले चाहिँ कुराहरू उठाउन विरोध गर्न त्यो कठिन छ। तैपनि त्यहाँभित्र कठिन भए पनि त्यो विरोधको स्वरहरू थिए र त्यो स्वर विरोधको स्वर अलिकति ठुलो हुनासाथ त्यहाँ चाहिँ पार्टी विभाजनमा जान्छ। तर नेपाली कङ्ग्रेसभित्र त थुप्रै नेताहरूले संसदीय दलको नेतामा आफ्नो दाबीहरू प्रस्तुत गर्ने, निर्वाचन गर्ने त्यो छँदैछ, तर अब राष्ट्रपा जस्तो भर्खरै आएको पार्टीमा त्यहाँ निर्वाचन गरेर कुनै परिणाम चाहिँ सुखद आउनुभन्दा पनि त्यो पार्टीभित्र कचिङ्गल मात्रै हुने सम्भावना छ। अहिले तपाईँ उनीहरूको महाधिवेशनमै देख्नुभयो, त्यो महाधिवेशनमा चाहिँ त्यो कुनै पनि मान्छेलाई उत्साह नै प्रदान गरेन, किनकि उनीहरूले त्यसलाई चाहिँ निर्वाध रूपमा त्यो एउटा कि त चाहिँ उनीहरू पुरै चाहिँ लोकतान्त्रिक तरिकाले त्यो महाधिवेशन सम्पन्न गर्नुपर्थ्यो, या त सबै पदहरूमा उनीहरूले चाहिँ एक प्रकारको त्यो तानाशाही नै भए पनि उनीहरूले चाहिँ एकमत भएर जानुपर्थ्यो। त्यो हुन सकेको भए चाहिँ त्यसले चाहिँ एउटा खालको चाहिँ केही मान्छेलाई चाहिँ एकमत हुँदाखेरिको उत्साह हुन्थ्यो र केही मान्छेहरू चाहिँ धेरैलाई के हुन्थ्यो भने निर्वाध रूपमा निर्वाचनमा चाहिँ भाग लिएर आफूले चाहिँ निर्वाचनमा हारेको अथवा जितेको त्यो सन्देश लिएर उनीहरू फर्किन पाएको भए त्यसले उत्साह दिने हो। तर त्यहाँ त कस्तो भइदियो भने पुरै चाहिँ त्यो सभापतिले चाहिँ पार्टी सम्पूर्ण रूपमा कब्जा गर्ने, सरकार चाहिँ बालेन्द्रले पूर्ण रूपमा कब्जा गर्ने, र त्यो दुईटा चिजहरू कब्जा गर्दा त भोलि संसदीय दलभित्र त्यसका चाहिँ जुन बाछिटाहरू हुन् त्यो द्वन्द्वका बाछिटाहरू संसदीय दलमा प्रवेश गरे भने मलाई लाग्छ उनीहरूको चाहिँ व्यवस्थापकीय कौशल हामीले देखिसक्यौँ, त्यस हुनाले उनीहरूको व्यवस्थापनबाट बाहिर जान्छ त्यो कुरा, त्यो देखिरहेछ।
6: तर अहिले चाहिँ जस्तो कामहरू भइरहेको छ नि खनालजी, अब यहाँले चाहिँ नजिकबाट विश्लेषण पनि गर्नु भएको छ, यहाँ त जस्तो गृहमन्त्री माथि कैयन प्रश्नहरू उठे सुदन गुरुङमाथि, उनीमाथि छानबिन समिति बन्यो, फेरि उनीलाई नै फर्काउनु पर्ने एउटा बाध्यात्मक परिस्थिति आयो, किनभने 283-82 जना सांसदहरू थिए राष्ट्रिय स्वतन्त्र पार्टीमा, अर्को काबिल भेटिएन। त्यसपछि उनले राजदरबार हत्याकाण्डको फाइल खोल्छु भने, निर्मला पन्तका फाइलहरू खोल्छु भने, त्यसपछि विभिन्न काण्डका फाइलहरू खोल्छु भने, तर ती फाइलहरू त खै अहिले कता छन्? तर उनको चाहिँ जुन किसिमको हिजो संसदमा बोलेको अभिव्यक्ति थियो, हामीले गर्ने यही त हो नि, हामीलाई देशप्रतिको माया छ, हामीलाई चाहिँ त्यो अस्ति गणेश नेपालीले आत्मदाह गर्नुपर्ने स्थितिका बारेमा चाहिँ उहाँले रातभरि हामीले त्यहाँ गएर चाहिँ सरसह गरेका छौँदेखि लिएर अन्य कुराहरू भनौँ न, यो चिप कुराहरूमा चाहिँ उहाँ जुन तरिकाले प्रस्तुत भइरहनु भएको छ, यसले कहाँ पुर्याउँदैछ राष्ट्रलाई, मुलुकलाई, प्रशासनलाई, गृहलाई, विशेष गरी सरकारलाई?
7: मैले चाहिँ पटक पटक त्यही कुरा अब म दोहोऱ्याउन पनि चाहन्न, तर चाहिँ भएको के छ भन्नुहुन्छ भने अहिले यो सरकारको आलोचना र यो सरकारको काम गर्ने तरिकामा चाहिँ 50% चाहिँ आलोचनाहरू चाहिँ गृहमन्त्रीबाट नै सिर्जित छन्। र सवाल चाहिँ मुलुकको चाहिँ गृहमन्त्री कस्तो हुन्छ भन्ने कुरा त मैले धेरै पहिलेदेखि नै 75 वर्ष अगाडि जति बेला चाहिँ बिपी कोइराला यो देशको पहिलो गृहमन्त्री भए, एउटा चाहिँ प्रजातन्त्र आइसकेपछि तत्कालीन अवस्थामा, त्यसपछि 75 वर्षमा त हाम्रो राजनीति बिपीको जस्तो चिन्तन, बिपीको जस्तो सोच, बिपीको जस्तो चाहिँ साहित्यिक अनुरागी, त्यस्तो मान्छे गृहमन्त्री भएको देशमा आज 75 वर्षपछि हुनुपर्ने त बिपीभन्दा उन्नत मान्छे थियो, तर भयो चाहिँ सुदन गुरुङ होइन। त्यसमाले सुदन
6: गुरुङ
7: तपाईँ चाहिँ सुदन गुरुङ गृहमन्त्री भइसकेपछि अब नेपालको कुनै पनि मान्छे अलिकति चाहिँ पढे लेखेको, अलिकति पनि चाहिँ राजनीतिलाई नजिकबाट बुझ्ने र राजनीतिलाई इज्जत पनि गर्ने मान्छे अब कोही पनि गृहमन्त्री हुन रुचि राख्दैन होला भन्ने मलाई लाग्छ। मन्त्री हुन पनि रुचि राख्दैन। अब नेपालको मन्त्रीहरूको जुन चाहिँ तपाईँ आजको जुन सेट तपाईँ देख्नुहुन्छ, त्यसले चाहिँ धेरैलाई अब नेपाली राजनीतिप्रति एउटा खालको विरक्ति भनौँ न, एउटा खालको चाहिँ त्यो आउला भन्ने मलाई लाग्छ। किनकि
6: राजनीति त्यो ओहदामा त्यो पदमा त्यो पोस्टमा चाहिँ सुहाउने मान्छे थिएनन् उनी होइन,
7: होइन नभएको होइन, मतलब हाम्रो राजनीति त्यस्तै गर्न लायक छ भनेर यो चाहिँ प्रमाणित गरेको हो कि, योभन्दा उन्नत राजनीति नेपाललाई चाहिँदैन भने हो यो। किनकि हाम्रो जुन सामाजिक उन्माद मैले चाहिँ भन्छु, जति बेला नेपालका चाहिँ खास गरेर वामपन्थी र लोकतान्त्रिक शक्ति यी दुईटा शक्तिले समाजलाई भत्काएर जसरी चाहिँ राजनीति गर्ने एउटा खालको चाहिँ अभियान चलाएर त्यो समाज भत्किएको कुरा अलिअलि चाहिँ अहिले यिनै दलहरूले थामेका थिए भनौँ न, एक प्रकारको हामीलाई भ्रम थियो के, एउटा विभ्रम उत्पन्न भएको थियो कि हाम्रो समाज इन्ट्याक्ट नै छ, किनकि हाम्रा दलहरूले त्यसलाई चाहिँ त्यो भत्किएको आफैले भत्काएका हुन्, त्यो भत्किएको समाजलाई थोरै मात्रामा पनि थोरै थोरै मात्रामा त्यसलाई चाहिँ भर्ती गर्ने चाहिँ उनीहरूको साङ्गठनिक ढाँचा, उनीहरूले चाहिँ समाजसँग चाहिँ गरेको अन्तर्क्रिया र उनीहरूले समाजमा चुनावकै बेलामा मात्रै भए पनि समाजसँगको त्यो सामिप्यताले गर्दाखेरि हामीलाई के भ्रम पैदा भइरहेको थियो भने दलहरूले समाज भत्काएका होइनन्, तर त्यो समाज भत्काउन थालेको उनीहरूले 46 साल यता नै हो। 46 सालभन्दा अगाडि उनीहरूले चाहिँ खास गरेर लोकतन्त्रको लागि भनेर समाजमा गएर दिगो राजनीति गर्छौँ भने त्यो कुरा नेपाली जनताले पत्याए पनि र उनीहरूलाई चाहिँ त्यो खालको सुविधा पनि दिए, बेनिफिट पनि दिए, बेनिफिट लिए पनि उनीहरू, तर त्यो समाज भत्किएर दलको जुन टेको लगाएर हामीले अडाइराखेका थियौँ त्यो चाहिँ जेन्जी आन्दोलनले भत्कायो। त्यसपछि समाज पागल भयो। अहिले त नेपाली समाज पागलहरूको समाज हो र पागल समाज भएको हुनाले यो पागलपनलाई अब कसरी हामीले अडाउने त, न राजनीतिक दल छन् न समाज छ। त्यसमाले यो जुन पागल बनाएर छोडिदिएको छ जेएनजी आन्दोलनपछि र त्यो त्यसको चाहिँ नेतृत्व गरेको जुन पङ्क्ति छ अहिले, यसले चाहिँ नेपाली समाजको पागलपनलाई व्यवस्थापन गर्न सक्दैन, किनभने त्यो यो चाहिँ आएको चाहिँ त्यही सामाजिक अराजकता र सामाजिक पागलपनबाट यो आएको छ। त्यस कारणले गर्दाखेरि यसले गर्ने त यस्तै नै हो होइन, यहाँभन्दा बढी चाहिँ गर्छ भनेर तपाईँले त्यो ठान्दा पनि नठान्नुहोस्, सोच्दा पनि नसोच्नुहोस्, किनकि यसको प्रकृति त्यसै हुनाले यसको अध्ययन हुन्छ अलिकति सूक्ष्म रूपमा, नेपालको चाहिँ सामाजिक आर्थिक राजनीतिक ढङ्गले चाहिँ लागेका अनुसन्धानकर्ताहरूले पनि गर्लान्, तर अर्को गहिरो गरेर नेपाली मनोविज्ञान चाहिँ 24-25 गतेको आन्दोलनले कस्तो बनायो र नेपाली राजनीतिलाई कहाँ लग्यो भन्ने विषयमा चाहिँ राजनीतिक शास्त्रीहरूले गर्लान् त्यो कुरा। तर अहिले चाहिँ जुन तपाईँले भन्नुभयो यो चाहिँ हाम्रो चाहिँ सामाजिक उन्मादबाट जे कुरा आएको छ, अब त्यसले त्यसले गर्ने त्यही नै हो, त्यसको चरित्र पनि त्यही हो, त्यसबाट धेरै अपेक्षा पनि गर्ने होइन। मात्रै के हो भने यसले जति गहिरो गरेर भत्काउँदै जान्छ होइन, त्यसलाई चाहिँ थाम्ने भनेको अब चाहिँ समाजका कसले हो त्यो गर्नुपर्ने के हो भन्दाखेरि यसभन्दा बढी धेरै भत्काउन चाहिँ नदिने हो खास होइन। अब जति भत्कियो, अब त्यो भत्किएकोमा राष्ट्रपाको अलिकति सिरियस तबका भनौँ न, जसले अलिकति गम्भीरतापूर्वक राजनीति नै गर्न आएको थियो, त्यो धेरै चिन्तित होला भन्ने मैले ठान्छु, किनकि उसले यस्तो होला भन्ने चाहिँ उसले पनि कल्पना गरेका थिएन। किनकि राष्ट्रपा पनि हिजोको चाहिँ जेएनजी आन्दोलनभन्दा अघिको राष्ट्रपा र पछिको राष्ट्रपामा आकाश जमिनको फरक छ, किनकि हिजो राष्ट्रपाले राजनीति गर्दा जे सोच्थ्यो त्यो अहिले त्यो सोचबाट त्यो मुक्त छ, अथवा त्यो सोच्ने उसको चाहिँ धरातल अर्कै भयो। तर त्यो धरातलमा चाहिँ जुन खालका मान्छेहरू अहिले यसको चाहिँ सतहमा देखिन्छन् होइन, त्यो सतहमा देखिने मान्छेहरूको जुन चाहिँ तरिका छ, तौर तरिका छ, त्यो तरिका त के हो भने त्यसलाई चाहिँ राजनीतिक पार्टीको रूपमा चाहिँ व्यवस्थापन गर्न नसकेका कारणले भएको हो। त्यसमाले राष्ट्रपाको जुन पुरानो चरित्र छ होइन, त्यो पुरानो चरित्र भनेको त्यो ग्यालेक्सी टेलिभिजन हो। अब त्यो ग्यालेक्सी टेलिभिजनको वरिपरिको जुन शक्ति हो त्यसले चाहिँ जसरी चाहिँ त्यसले ग्याल्बनाइज गरेको छ पार्टीलाई, अब त्यो शक्ति यति सानो शक्ति हो त्यो, त्यो सानो शक्तिले विशाल पार्टीलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने भयो। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने यो परिस्थितिलाई बुझ्न र यसलाई चाहिँ तदनुकूल लिएर जानको लागि राष्ट्रपाभित्रको आन्तरिक चालक शक्ति जुन हो त्यो आन्तरिक चालक शक्ति यति कमजोर छ कि उसले चाहिँ उस एउटा कुनै न कुनै प्रकारको अप्रियता त्यो सरकारको माध्यमबाट होला पार्टीको माध्यमबाट होला र भोलि चाहिँ जस्तै महानगरकै घटना तपाईँले जुन उजागर गर्नुभयो यस्तो खालको चाहिँ प्रिन्सिपल सेट गर्ने हिजो महानगर नै हो र बालनकै नेतृत्व हो किनकि जसरी चाहिँ नगर प्रहरी यति अराजक भएको थियो होइन जता पनि फालेको छ भाग त्यसै काम गर्ने तरिका तपाईँले हेर्नुभयो भने र त्यो तरिकाले चाहिँ जुन खालको चाहिँ एउटा अराजकता छ महान नगर प्रहरीको उसले चाहिँ यही कुरालाई पनि उसले धेरै ढङ्गले चाहिँ चार छ महिनाभित्र व्यवस्थित गर्न नसकिने होइन। तपाईँ थाइल्यान्डमा पनि स्ट्रिट चाहिँ मार्केटहरू छन् राति चाहिँ मार्केट हुन्छ बिहान उठ्दाखेरि पुरै सडक चाहिँ चलिरहेको हुन्छ र मेन चाहिँ हाम्रो दरबार मार्ग जस्तोमा पनि उनीहरूले बनाएका छन् र नगरले मजासँग पैसा उठाएको छ। तपाईँले स्क्वायर फिट तोकिदिनुहोस् समय तोकिदिनुहोस् त्यसपछि चाहिँ पुरै तपाईँ 9 बजेपछि चाहिँ त पुरै चाहिँ दरबार मार्गमा त पुतली सडकमा तपाईँले सडकमै चाहिँ पसल थाप्ने चाहिँ बनाइदिनुहोस् कहिलेकाहीँ छुट्टीको दिन चाहिँ एउटा क्षेत्रलाई चाहिँ तोकिदिनुहोस् त्यसमा चाहिँ
6: होइन सुकुम्बासीहरूलाई त होल्डिङ सेन्टरबाट हटाइएका कुराहरू
7: हो तर यसले नगर प्रहरीले के जानेको छ पिट्न जानेको छ लुट्न जानेको छ असुली गर्न जानेको छ होइन त्यो चाहिँ मैले आजदेखि भने होइन
6: गणेश नेपालीहरूले आत्मदाह गर्नु परेको छ
7: तरिकै त्यही
6: होइन गणेश नेपालले आत्मदाह गर्नु परेको छ। अब ट्राफिकको शुल्कको विषयमा तपाईँहरूको भन्नु के छ जस्तो चाहिँ 5,000 देखि 50,000 1,00,000 चाहिँ ट्राफिक शुल्कको होइन जरिमाना तोक्ने कुरामा चाहिँ थपडी बजाइरहेका छन् अहिले नागरिकहरू होइन तपाईँले देख्नु भएको छ नि त होइन
7: यहाँ 10,000 महिनाको 10,000 चाहिँ काम गर्ने मान्छे छ अनि त्यसलाई नियम लगाउँछु भनेर त्यसलाई हो यही हो उनीहरूले नजानेको भनेको के हो भने त्यही भएर विज्ञहरू राख्नुहोस् त विज्ञहरू पनि नेपाल बुझेको विज्ञ कुनै चाहिँ विदेश बुझेको विज्ञ र विदेशी चाहिँ विभिन्न नियोगहरूमा चाहिँ त्यो अरूले बनाएको प्लानलाई चाहिँ इम्प्लिमेन्ट गर्ने कारिन्दा अथवा चाहिँ त्यसलाई एउटा टेक्नोक्राट भन्छ होइन त्यो टेक्नोक्राटहरूलाई यहाँ विद्वान मान्ने चाहिँ हाम्रो मूर्खता किनभने हाम्रो शिक्षाकै स्तर नै त्यस्तै छ। त्यसमाले त्यो टेक्नोक्राटहरूलाई चाहिँ विद्वान मान्दा टेक्नोक्राटहरूलाई चाहिँ एकाडेमिसियन मान्दा हामीले चाहिँ धेरै दुःख पाइसकेका छौँ। त्यसमाले नेपाली बुझेको एउटा नीति तपाईँले बनाउनुहुन्छ भने त्यो नीतिसँग जोडिएका धेरै पाटा पक्षहरू हुन्छन् तपाईँ बाटोको अवस्था हाम्रो ट्राफिक पुलिस हाम्रो चाहिँ वर्क पर्मिट हाम्रा गाडीहरूको चाहिँ अवस्था तपाईँ चाहिँ पुराना 30 वर्ष पुराना गाडीहरूलाई नबनाइकन नक्कली लाइसेन्स लिएको चाहिँ 18 वर्षको ड्राइभरले भर्खरै ट्र्याक खोलेको ठाउँमा चाहिँ हो तपाईँले चाहिँ रोड पर्मिट दिनुभएको छ अनि त्यहाँ एक्सिडेन्ट नभएर के हुन्छ यो त राज्यले मारेको हो राज्यले यस्तो तरिकाले नागरिक मारिरहेछ। हिजो पनि जीप दुर्घटना भयो अस्ति दुर्घटना भयो दुर्घटना भएका भएछन् त्यो त्यसको कारणहरू चाहिँ तपाईँले चाहिँ केही पनि गर्नुहुन्न अनि नियम लगाएर मात्रै हुन्छ एउटा नियम बनाउनका लागि चाहिँ कतिवटा चाहिँ परामर्शहरू चाहिन्छ कसरी चाहिँ ती नियमले काम
6: गर्छ
7: र दिगो हो यही हो भागदौड भनेको मैले यही हो
6: अब सरकार
7: भइहाल्यो।
6: अब अहिलेको पछिल्लो अवस्थामा चाहिँ जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भइसके पछाडि चाहिँ रवि लामिछाने चाहिँ हरेक ढङ्गले चाहिँ अलिकति पावर सेन्टर वा पावर केन्द्रित भएर आएको हो। उहाँको चाहिँ 4 ठाउँको चाहिँ मुद्दा अर्थात् अभियोग चाहिँ फिर्ता भएको विषय छ होइन। अब महाधिवेशनबाट उहाँले चाहिँ एउटा शक्तिशाली पात्रका रूपमा अगाडि भएको छ भावी वेटिङ प्राइम मिनिस्टरका रूपमा चाहिँ रवि लामिछाने कता कता त्यो सक्रिय भएको हो त्यसो भए
7: होइन त्यो स्वाभाविक हो। हामीले अघि पनि छलफल गऱ्यौँ नेपालमा चाहिँ पार्टी सभापति त्यो पनि बहुमतको चाहिँ झन्डै 2/3 बहुमतको चाहिँ सभापति पावरफुल नै हुन्छ। त्यो पावरफुल हुनु त्यो महाधिवेशन गरे पनि नगरे पनि नगर्दा अझ बढी पावरफुल हुन्छ किन भन्नुहुन्छ भने एकपटक पनि महाधिवेशन नगरेको पार्टी करिब त्यसको केन्द्रीयता चाहिँ धेरै बलियो हुन्छ। बरु तपाईँले महाधिवेशन गरिसकेपछि त्यसका जुन सङ्गठनहरू हुन् ती सङ्गठनहरू यति धेरै चाहिँ अराजकतामा चाहिँ बनाउनु पर्ने हुन्छ किनकि त्यो सङ्गठन चाहिँ उनीहरूको सङ्गठन चाहिँ कुनै विचारधारामा उनिएको हुँदैन त्यो विचारविहीन महत्त्वकाङ्क्षीहरूको झुन्ड हुन्छ। त्यस्तो झुन्डलाई चाहिँ एउटा दलीय रूपमा चाहिँ तपाईँले अगाडि लाँदाखेरि त्यहाँ धेरै प्रकारका तपाईँ तराईतिर कुटाकुट भएको पिटापिट भएको सुन्नुभयो अझ व्यवस्थित उनीहरूको तलदेखि माथिसम्म एउटा पिरामिडीय शैलीमा चाहिँ त्यो निर्वाचनै भएको छैन त्यो भयो भने उनीहरूलाई व्यवस्थापन गर्न धेरै नै कठिन हुने म देख्छु। र अर्को कुरा जो चाहिँ सङ्घीय तहमा तपाईँले हेर्नुभयो दलको भने त्यो दल जति बलियो छ त्यो बलियो चाहिँ बलियो केन्द्रीकृत ढाँचामा छ त्यस्तै समावेशितालाई पनि छोएको छैन त्यसले चाहिँ सहभागितामूलक चाहिँ लोकतन्त्रलाई पनि छोएको छैन त्यसले चाहिँ अरू पावरलाई चाहिँ डिसेन्ट्रलाइज पनि गरेका छैन, त्यस कारणले त्यो सेन्ट्रल पावर त रविसँगै छ। मात्रै के हो भने उनीहरूको चाहिँ यो एकता हुँदाखेरि त्यो एकता के का आधारमा थियो भन्दाखेरि एउटा पब्लिक पर्सेप्सन चाहिँ बालेनको पक्षमा थियो, एक प्रकारले भन्नुहुन्छ नि त्यो सेयर भ्यालु। अब यता बुक भ्यालु चाहिँ कसको थियो भन्दाखेरि त्यो मूल इक्विटी चाहिँ यता रासपा अथवा चाहिँ रवि लामिछानेको थियो। त्यस कारणले कानुन त तपाईँ हेर्नुभयो भने कानुन त रवि लामिछानेको पक्षमा चाहिँ त्यो यो पार्टीको चाहिँ सम्पूर्ण शक्ति त त्यहाँ केन्द्रित भयो। त्यस कारणले चाहिँ हामीले सरकार र पार्टीलाई चाहिँ हेर्दाखेरि त्यो पार्टी धेरै बलियो भएर आयो। त्यस कारणले अब सरकार त जहिले पनि बलियो नै हुन्छ, किनकि बहुमत भएपछि मात्रै प्रधानमन्त्री हुन पाइने व्यवस्था हो हाम्रो, र प्रधानमन्त्रीको विशेष अधिकार हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ। मात्रै के हो भने अब सभापति भइसकेपछि त्यो महत्त्वकांक्षा हुन्न भन्ने होइन, फेरि दुवैजना त एकदमै महत्त्वकांक्षी मान्छेहरू हुन्
6: बालेन र रवि
7: हो, त्यो त्यो महत्वाकांक्षालाई चाहिँ उनीहरूले काहीँ न काहीँ
6: यो पाँच वर्षसम्म बालेन बालेन भनेर
7: र काहीँ न काहीँ त्यस त्यसलाई चाहिँ आफ्नो पक्षमा लिएर जाने त त्यो राजनीतिमा स्वाभाविक कुरा हो, त्यसमा अन्यथा छैन।
6: पाँच वर्ष बालेन बालेन भनेर जुन तरिकाले चाहिँ उहाँले अस्ति भन्नुभएको थियो नि त, मेरो झुकिएर चाहिँ मेरो कोर्टमा बल आए पनि म पास गर्छु भन्नुभएको थियो, त्यो पास हुन्छ कि बल त्यतैबाट आउट गरिन्छ?
7: होइन, त्यो त राजनीतिमा के हुन्छ भन्नुहुन्छ नि, त्यो त त्यो भन्नै पर्ने हुन्छ होइन, कतिपय कुराहरू त्यो त्यो चाहिँ पोलिटिकल स्टेटमेन्ट भनिन्छ कि, त्यसलाई चाहिँ पोलिटिकल स्टेटमेन्टहरू कहिले पनि लागू गर्नका लागि बोलिँदैनन्। ती त तात्कालीन अवस्थामा जे जस्ता अन्तर्विरोधहरू पार्टीभित्र हुन्छ त्यसलाई चाहिँ त्यसलाई एड्रेस गर्नका लागि, त्यसका कार्यकर्ता र त्यसका शुभेच्छुकहरूलाई एड्रेस गर्नका लागि यस्ता पोलिटिकल स्टेटमेन्टहरू चाहिँ गरिन्छन्, र त्यो त्यो लागू हुन्छ भन्ने पनि होइन, राजनीतिमा त्यो हुँदा पनि हुँदैन।
6: अब जाँदा जाँदै भ्रष्टाचारीहरूलाई चाहिँ कुनै पनि हालतमा छोड्दैनौँ र भ्रष्टाचारको अन्त्य गर्दै छोड्छौँ, ग्रे लिस्टबाट देशलाई हटाउँछौँ भन्ने चाहिँ सङ्कल्प छ। यहाँले अघि नै भनिसक्नुभयो डेस्टिनेसन के हो थाहा छैन, तर उहाँहरूले चाहिँ सुशासनको मुद्दामा चाहिँ हामी केन्द्रित छौँ भनेर जनतालाई जुन किसिमको चाहिँ एउटा भरोसा आशा दिलाउन खोजिरहनु भएको छ, यसको गम्भीरता र यसको वजन
7: गर्न बाध्य छन् नि। तपाईँ त्यही कुरा गरेर चाहिँ तपाईँ सत्तामा पुग्ने अनि त्यही कुरा गर्न छोड्ने हो भने त त्यो त धेरै कन्ट्राडिक्टरी हुन्छ नि त। त्यसमाले उनीहरूलाई त्यो भन्नुपर्ने बाध्यता छ, तर त्यो भन्यो भन्दैमा फेरि सुशासन हुन्छ भन्ने पनि होइन। भन्नु र गर्नुमा धेरै फरक कुरा के छ भन्दाखेरि, तपाईँले चाहिँ भ्रष्टाचारी चाहिँ कुनै सरकारले तोकेर भ्रष्टाचारी हो भनेर हो होइन भन्ने कुरा त पहिला छानबिन हुनु पर्यो। त्यो छानबिनका लागि नेपालको चाहिँ पुलिस प्रशासन कस्तो छ भने पहिला थुन्ने अनि बल्ल सुन्ने छ, पहिला सुन्नु पर्यो अनि थुन्नु पर्यो, त्यसका प्रमाणका आधारमा उसलाई सजाय पनि गर्नु पर्यो। त्यो सजाय गर्नका लागि फेरि सरकार मात्रै त निकाय होइन नि त, सरकार बाहेक अदालत छ, फेरि मुद्दा मामिला गर्नु पर्यो, त्यसका लागि चाहिँ एभिडेन्सहरू चाहियो, उनीहरूका चाहिँ वकिलहरूले चाहिँ गर्लान्। त्यो सरकारले मात्रै के हो भने एउटा चाहिँ हिजो हो हिजो एउटा एउटा चाहिँ फलानु बिचौलिया थियो भनेर त्यसैलाई समातेर वाहवाही लुट्ने भन्दा पनि बिचौलिया कसरी पैदा हुन्छन् त, अहिले पनि प्रधानमन्त्रीको वरिपरि बिचौलियाहरू छैनन् र छन् नि त, होइन तमाम नामहरू आइरहेको छ। त्यस कारणले उनीहरू बिचौलिया चाहिँ एकैचोटि बिचौलिया बनाए होइन नि त, त्यो बिचौलिया बन्नका लागि त सरकारले त पहिला त साना हुन्छन् नि बिचौलिया त, अनि त्यो बिचौलिया चाहिन्छन् पनि फेरि, होइन बिचौलिया नचाहिने भन्ने होइन, हेर्नु
6: सरकारले
7: छन् नि छन् किन नहुनु, होइन हुन्छन् नै के हुन्छन् नै, एउटा मान्छेले मात्रै कहाँ काम गर्छ त, बिचमा काम गर्नका लागि तमाम मान्छेहरू त्यहाँ उनले किन राखेका छन् त, तिनै तिनैबाट बिचौली आउने त हुन्छ।
6: तर यो नियुक्तिको प्रक्रिया यहाँले हेर्नुभयो नि त होइन सर, नियुक्तिको प्रक्रिया पनि हेर्नुभयो, आज सेवा आयोगमा चाहिँ चुनाव हारेका व्यक्तिहरूदेखि लिएर चाहिँ आफ्ना परिवारकै सदस्यहरू प्रधानमन्त्रीका सचिवालयकै व्यक्तिका नातेदारहरू चाहिँ नियुक्तिमा आए भन्ने कुरा आयो, कविन्द्र बुर्लाकोटले भनेको कुरा मलाई याद छ,
7: पहिला त्यही भन्थे हाम्रो मेरो साला एकदमै चाहिँ क्यापेबल छ, मेरो मामा क्यापेबल छ, मेरो भान्जा क्यापेबल छ भन्ने, मेरो
6: हिजो चाहिँ तिमीहरूले पनि त्यस्तै गर्यो भनेर खबरदारी गर्दै गरिहाल्थ्यो
7: नि, नियुक्ति भएका आफ्ना आफन्त पर्यो भने होइन, उहाँ त एकदम क्यापेबल हुनुहुन्छ, उहाँको भाइ मात्रै कहाँ भएर उहाँ विज्ञ हुनुहुन्छ, त्यसका लागि त हेर्नुहोस् सबै सेक्सन अफिसर हुनको लागि त बिए पास गर्नुपर्छ होइन, तर आफ्नै भाइ छानिन्छ किन होइन, त्यस त्यो हुनाले यो यो कुनै विज्ञता भनेको यो भनेको र उनीहरूले जसरी चाहिँ त्यो एउटा दरखास्तको आह्वान गरे, पहिला त दरखास्त जाने व्यक्ति दरखास्त दिन जाने व्यक्ति एकदमै क्यापेबल हुने व्यक्ति चाहिँ र एउटा डिग्निटी भएको मान्छे होइन, त्यो त्यो दरखास्त हालेर जाँदै जाँदैन कि, तपाईँ राजदूत हुन, तपाईँ चाहिँ क्याम्पसको चाहिँ कलेजहरूको चाहिँ डिन हुन, कलेजको चाहिँ भिसी हुन, कहाँ जान्छ त, जाँदै जाँदैन, उसको चाहिँ स्वाभिमानले दिँदैन। मात्रै कस्तो जान्छन् भने तपाईँ देखिरहनु भएको हुन्छ त्यो प्रत्येक सरकार आउँदाखेरि त्यो सरकारको प्रशंसा गर्ने केही मान्छेहरू जो मैले भन्न बित्तिकै धेरैले त्यो नामै सम्झिन्छन् होइन, त्यस्ता मान्छेहरू जान्छन्, अनि त्यो मान्छे चाहिँ औसत मान्छे हुन्छ, मिडियोकर हुन्छ, त्यसमाले चाहिँ तपाईँले दक्ष जनशक्ति त हन्ट नै गर्ने हो, होइन, त्यो हन्ट गर्ने खोज्ने हो, त्यसलाई आग्रह गर्ने हो, घर जाने हो, ल तपाईँले चाहिँ यो लिइदिनु पर्यो, देशको लागि तपाईँको क्षमताको आवश्यकता छ भनेर, अनि चाहिँ त्यसरी गरेर ल्याउने हो। खास चाहिँ खास मान्छे को हो भन्ने कुरा सबैलाई थाहा छ, यहाँ विवाद रहित मान्छेहरू छन्, त्यो राजदूतमा पनि विवाद रहित मान्छेहरू छन्, भिसी बनाउनका लागि विवाद रहित मान्छे र शिक्षालाई साँच्चै नै प्रेम गर्ने मान्छेहरू छन्, शिक्षालाई बेच्ने मान्छे होइन, शिक्षाका व्यापारीहरूलाई चाहिँ तपाईँले, व्यापारीहरू सबभन्दा पहिले प्रधानमन्त्री कहाँ पुगिसक्छ, तर शिक्षा प्रेमी पुग्दैन होइन, शिक्षालाई आफ्नो चाहिँ, अब डिप्लोम्याटहरू पनि त्यही हो, खास डिप्लोम्याटहरू जस जो चाहिँ नेपाललाई चाहिन्छ र यस्तो अवस्थामा जति बेला हाम्रो चाहिँ परराष्ट्र नीति नै यति विवादास्पद र यति फितलो छ, यस्तो बेलामा चाहिँ परराष्ट्रलाई चाहिँ कसले सुधार्न सक्ला त, एउटा दुईटा तिनवटा मान्छेको नाम भन्नुभयो भने सायद मलाई लाग्छ त्यो सबैको कमन नाम हुन्छ, अनि त्यो नभएका होइन नि, अनि यस्तो सरकारको, यो सरकारको यस्तो उरनठेउलो चाहिँ नीति र चाहिँ पोलिसीभित्र जुन मान्छे जान्छ त्यसले के काम गर्न सक्छ, त्यो काम पनि गर्दैन, त्यसको डिग्निटी पनि हुँदैन नि, त्यसमा त्यो जाँदैन। हेर्नुहोस्
6: यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर, नमस्कार।
7: हस् धन्यवाद।
6: उहाँ हुनुहुन्थ्यो मुमाराम खनाल, राजनैतिक विश्लेषक, आदरणीय श्रोता। यसपछि हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश परसाईलाई प्रश्न सोध्नेछौँ, र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् तपाईँका प्रधानमन्त्री वा तपाईँको सरकारलाई जनताप्रति दया छैन? एकैछिनको विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: Takes bonus pound.
1: Vi sa top nordisk hom. Kelko macha vitreu apne hom.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।
1: विश्व कप

0: हाम्रो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
1: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
2: This home internet.
3: यतिखेर हाम्रो 20 राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाई हुनुहुन्छ। प्रसाईजी, नेपालीहरूले धेरै

0: प्रोपोगान्डाहरू फिजाइएको छ, अफवाहहरू फैलाइएको छ र बडा दुःखका साथ भन्नुपर्छ तपाईँ जतिको दिग्गज सञ्चारकर्मी पनि कहीँ न कहीँ तिनै अफवाहहरूको शिकार हुनुभएको छ।
1: होइन, मैले बागमती सभ्याको अध्यक्षजीसँग पनि कुरा गरेका छु, आनन्द भाटजीसँग, उहाँले भन्नुभएको छ
0: भएको के हो भने
1: केही अवस्थामा हामीले अब व्यवस्थापन गर्न खोजिरहेका छौँ भन्ने उहाँको दाबी छ, होइन?
0: तर त्यो भएको के हो भने बागमती किनारको सुकुम्बासी समस्या समाधानको प्रयास आज सुरु भएको होइन। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएकै समयमा पनि काठमाडौँको इचङ्गु नारायणमा अपार्टमेन्ट बनाएर उहाँहरूलाई स्थानान्तरण गर्ने प्रयास भएको थियो। तर यति दूषित राजनीति भयो त्यति बेला किनभने कुनै कुनै शक्तिको राजनीतिक पसल जम्मा यिनै समस्याहरू बेचेर चलेको छ जो कहिले पनि यी समस्याहरूको दीर्घकालीन समाधान चाहँदैन, व्यवस्थापन मात्र गर्न चाहन्छ। बालेन शाह मेयर हुँदा मलाई प्रश्न पार्ने मौका दिनु न, आजको प्रधानमन्त्री बालेन शाह मेयर हुँदा पनि यो समस्या समाधान गर्ने असाध्यै धेरै प्रयास भएको थियो। त्यति बेला पनि अति राजनीतिकरण गरेर संघीय सरकारले असहयोग गरेको कारणले यो समस्या समाधान हुन पाएन। यसपटक सम्माननीय प्रधानमन्त्री बालेन शाहले शपथ लिइसकेपछि हामीले 100 दिनको 100 कार्यसूची सार्वजनिक गर्दा हामीले बागमती सभ्यता र बागमती किनारका सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनलाई हाम्रो पहिलो प्राथमिकतामा राखेका थियौँ, जस अन्तर्गत उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर विभिन्न होल्डिङ सेन्टरहरूमा लगियो। यसका विभिन्न कारणहरू छन्। नदीमा कुनै पनि बेला बाढी अथवा प्राकृतिक प्रकोप आउँदा नागरिकको जीवन तलमाथि भएको भए मलाई अहिले अर्को किसिमबाट प्रश्न गर्दै हुनुहुन्थ्यो। नागरिकको जीवन बचाउनु राज्यको प्रथम कर्तव्य हो र अर्को कर्तव्य बागमती सभ्यता जस्तो ऐतिहासिक सभ्यताको संरक्षण पनि हो। त्यसकारण हामीले सरकारले सुकुम्बासीहरू जो त्यहाँ हुनुहुन्थ्यो बागमती किनारमा उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गर्यो र तत्पश्चात उहाँहरूको विवरण सङ्कलन गरेर उहाँहरूलाई स्थायी बसोबासको प्रबन्ध नमिलाउन्जेलका लागि होल्डिङ सेन्टरबाट उहाँहरूलाई स्थानान्तरण गर्दै गर्दा सरकारले प्रारम्भिक रूपमा प्रति परिवार 25,000 र जबसम्म उहाँहरूको स्थायी बसोबासको प्रबन्ध गरिँदैन तबसम्म प्रति परिवार मासिक 15,000 दिँदैछ। त्यसकारण बिचल्ली पारिएको अथवा बिल्लीबाट बनाइएको भन्ने दुष्प्रचार हो, प्रोपोगान्डा हो।
1: होइन, बागमती सभ्यताले त के भन्यो भने नि, आनन्द भाटजीको म तपाईँलाई कुरा गर्दैछु, उहाँ चाहिँ यसको संयोजक हुनुहुन्छ यतिखेर, उहाँसँग नेपाली बस्ने कुरा भएको छ, होइन? अहिलेको अवस्थामा अब सुकुम्बासीहरूले त्यहाँ बसेका होल्डिङ सेन्टरकाहरूले भोकभोकै बस्नुपर्ने स्थिति किन पैदा भयो, किन चाहिँ उहाँहरूलाई टाइममा तपाईँहरूले चाहिँ खानाको प्रबन्ध गर्नु भएन, किन चाहिँ त्यहाँ छोडा भन्नुभयो भनेर चाहिँ मैले सोधेको थिएँ, होइन? उहाँले चाहिँ के भन्नुभएको थियो भने उहाँहरूलाई हामीले चाहिँ अहिले डेरा खोज भनेका छौँ, काठमाडौँमा कोठा जहाँ पनि पाइन्छ कोठा खोज्नुहोस्, व्यवस्थापन गर्नुहोस्, तपाईँहरूलाई चाहिँ 15,000 मासिक दर रूपले चाहिँ आउँछ पनि पैसा, होइन? अब सबै मानिसहरू काठमाडौँमा भाडा रेन्टमा बसेकै छन्, बालमा बसेकै छन्, तपाईँहरू किन जिद्दी गर्नुहुन्छ भन्ने ढङ्गले उहाँहरूलाई कन्भिन्स गर्दैछौँ, हामीले भगाएको होइन, उहाँहरूलाई चाहिँ हामीले व्यवस्थापन गर्न खोजेको त भन्नुहुन्छ।
0: म पनि त्यही भन्दैछु, उहाँहरूको दिगो व्यवस्थापन नहुन्जेलका लागि, सुन्नुहोस् है, उहाँहरूको दीर्घकालीन व्यवस्थापन नहुन्जेलका लागि, स्थायी आवासको प्रबन्ध नगरिन्जेलका लागि सरकारले मासिक रूपमा प्रति परिवार 15,000 दिँदैछ। म पनि काठमाडौँमा कोठा भाडामै लिएर बस्छु र मैले 4 कोठाको भाडा मासिक 18,000 तिर्ने गरेको छु भनेपछि कोठा भाडाका लागि मासिक 15,000 प्रति परिवार, यो सहुलियत कम हो र खेमजी?
1: महिनाको 15,000 काठमाडौँमा 6-7 परिवार बस्न सकिन्छ रमेश वर्षाईजी?
0: म फेरि पनि दोहोऱ्याउँछु, तपाईँ कुनै पनि बेला मेरो कोठामा आउन सक्नुहुन्छ र क्रस चेक गर्न सक्नुहुन्छ। म 4 कोठा लिएर बस्छु काठमाडौँकै कपन छाप्रे ढुङ्गामा र मैले मासिक 18,000 रुपियाँ तिर्ने गरेको छु।
1: कोठै पाउन गाह्रो छ काठमाडौँमा, उहाँहरूको गुनासो छ, होइन? कोठा दिँदैनन्,
0: होइन? विभिन्न निकायहरू यसमा क्रियाशील छन्, यसमा गृह मन्त्रालय पनि संलग्न छ, भौतिक पूर्वाधार मन्त्रालय पनि संलग्न छ, भूमि व्यवस्थापन मन्त्रालय पनि कतै न कतै संलग्न छ र सबैभन्दा बढी काठमाडौँ महानगरपालिका र बागमती सभ्यता समितिले यसमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। त्यसकारण कसैलाई साँच्चीकै कोठा पाउन गाह्रो हो, कसैलाई बसेरै गाह्रो हो भने यो वर्षाको समयमा उहाँ

0: एकातिर तपाईँ सार्वजनिक शिक्षामा सुधार गर भन्ने, सार्वजनिक स्वास्थ्यमा सुधार चाहिने, सार्वजनिक शिक्षा स्वास्थ्यमा सुधार गरेर शिक्षा स्वास्थ्यमा भएको पहुँचको विभेदलाई अन्त्य गर्नुपर्छ कि पर्दैन?
1: लुगा
0: खाने निमुखा निम्न वर्गीय नागरिकहरूले प्रयोग गर्ने सरकारी स्कुल र अस्पतालहरूको गुणस्तरमा सुधार गर्नुपर्छ कि पर्दैन? त्यसका लागि स्रोत चाहिँदैन, अनि स्रोत कहाँबाट जुटाउने त राज्यले? कर कति लगाएको छ? तपाईँले कर लगायो भन्नुभयो, 3% हो खेमजी, तपाईँले तिरेको 100 रुपियाँ मध्ये 3 रुपियाँ हो।
1: त्यस कारण सरकारलाई त के गाह्रो छ र?
0: अतिरञ्जित गरिएको छ,
1: व्यवसायीले हो तिर्ने, उद्योगीले हो तिर्ने, होइन
0: सरकार। कर र सुविधा भनेको कस्तो हो भने नि खेमजी, तपाईँ मैले संसदमा पनि अस्ति उल्लेख गरेँ, कर र सुविधा भनेका एउटै सिक्काका दुई पाटा हुन्। मलाई कृषि अनुदान चाहिँ चाहिन्छ, तर खेती गर्दिन भन्न कहाँ पाइन्छ?
1: कृषि अनुदानको कुरा तपाईँले जोडिहाल्नुभयो, होइन, मलको हाहाकार छ, मल पाएको छैन, स्वीकार्नुहुन्छ नि यो कुरा त, सरकारले मल दिन सकेन भनेर? रमेश प्रसाईजी,
0: होइन, यस वर्ष स्वाभाविक रूपमा यस वर्ष सही समयमा रासायनिक मल वितरण गर्ने कुरामा व्यवस्थापकीय कमजोरीहरू देखिएकै छन्, म त्यसलाई अस्वीकार गर्दिनँ। तर सँगसँगै यस पटकको बजेटमा के पनि भनियो स्पष्ट रूपमा भने, अर्को वर्ष चाहिँ हामी रासायनिक मल वितरणको क्यालेन्डर नै बनाएर पूर्ण कार्यतालिका निर्धारण गरेर त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्छौँ भन्ने प्रतिबद्धता सरकारले गरेको छ। यो वर्ष चाहिँ हेर्नुहोस्, फागुनमा शपथ ग्रहण भयो अनि टेन्डर प्रक्रिया सबै भइसकेको थियो, प्राविधिक प्रक्रिया आदि सम्पन्न भइसकेका थिए, कार्यविधिहरू आज बनेका होइनन्। रासायनिक मल वितरणको जुन प्रक्रिया छ, झन्झटिलो कम्प्लिकेटेड प्रक्रिया, त्यो प्रक्रिया पनि आज बनेको होइन। त्यसकारण यो वर्ष व्यवस्थापकीय त्रुटिहरू भएकै हुन्, मलाई विश्वास छ कृषि मन्त्रालय, अर्थ मन्त्रालय लगायत सरकारका सबै अङ्गहरूले यही गतिमा काम गर्दै गयो भने सम्भवतः अर्को वर्ष तपाईँ मलाई यो प्रश्न सोध्न पाउनुहुन्न जस्तो मलाई लाग्छ।
1: अब सरकार सही बाटोमा छ, सही ट्र्याकमा छ, तपाईँहरूको चाहिँ एकदम तपाईँ सन्तुष्ट हुनुहुन्छ सरकारका गतिविधिहरू सबै हेरेर?
0: कहिल्यै पनि कुनै पनि कुरा पर्फेक्ट हुँदैन सर, पर्फेक्ट चाहिँ ईश्वर पनि थिएनन्। त्यसकारण समग्रतामा हेर्नुपर्छ र समग्रतामा हेर्दा
1: प्रधानमन्त्रीका
0: सरकारको लक्षण सही छ,
1: नचिलाउने काम त विधानले गरि नै सकेका छ,
0: होइन होइन, समग्रतामा हेर्दा सरकार सही छ। पार्टीले जे जे बाचाहरू जनता समक्ष गरेको थियो, हामीले जे जे गर्छौँ भनेका थियौँ नि चुनाव ताका, सरकारले आज तिनै कामहरू गरिरहेको छ। चाहे तपाईँ सार्वजनिक सेवा प्रवाहको सवालमा हेर्नुहोस्,
1: प्रधानमन्त्रीलाई नथिलाउनु पर्ने आवश्यकता किन खड्कियो यतिखेर?
0: होइन, लोकतन्त्रमा नत्थी त सबैलाई कुनै न कुनै तरिकाले लागेकै हुन्छ खेमजी।
1: विधान संशोधन
0: गरेर सन्तुलन भनेको त्यही त हो, शक्तिको पृथकीकरण भनेको,
1: होइन, संसदीय दलको नेतालाई फिर्ता गराउन बोलाउन सक्छ, होइन सभापतिजीले आज पार्टीमा।
0: साँच्चै भन्नुहुन्छ भने मैले विधानको त्यो दफा पढेको छैन, तर
1: हामीले
0: सत्य चाहिँ के हो भने सरकार बनेको चाहिँ पार्टीको जगमा टेकेर नै हो। त्यसकारण सरकार पार्टीका नीतिबाट विमुख हुनु त हुँदैन,
1: पार्टीले त्यसको कन्ट्रोल गर्छ, बेलगाम बन्द
0: भएन, गर्नु पर्दैन त, मलाई तपाईँ बताउनुहोस् न, मलाई गर्नु पर्दैन त पार्टीले?
1: पार्टीले
0: सरकारलाई मार्गदर्शन गर्नुपर्छ कि पर्दैन?
1: गर्नुपर्छ, राष्ट्रपतिले त्यही भएर विधान संशोधन गरे, होइन त, त्यसमा क्लियर
0: होइन? पार्टीको जगमा टेकेर सरकार बनेको कारणले सरकारको प्रधान कर्तव्य भनेको पार्टीले गरेका बाचाहरू र पार्टीका एजेन्डाहरूलाई कार्यान्वयन गराउनका लागि पार्टीको जगमा टेकेर बनेको सरकार हो। त्यसकारण सरकारमाथि पार्टीको अधिकार त सिद्ध छ त।
1: जाँदा जाँदै बालिन नेतृत्वको क्याबिनेट 5 वर्षसम्म देश र जनताको पक्षमा काम गर्छ, होइन, सफल हुन्छ,
0: होइन, प्रधानमन्त्री निर्विरोध निर्विकल्प 5 वर्ष बालेन शाह नै हो। मन्त्रीहरूको हकमा कार्य सम्पादन मूल्याङ्कनको आधारमा फेरबदल हुन सक्छ।
1: यहाँको महत्त्वपूर्ण समयका लागि धन्यवाद रमेश प्रसाईजी, नमस्कार।
0: यहाँलाई पनि धन्यवाद खेम सर।
2: आदरणीय श्रोता, अहिलेका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: हरि शरण म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: It's a goal! Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsa ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
9: Himstar, for a complete home.

0: टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गएपुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
0: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
0: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
7: 9856043234।
1: सूचना
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280080, 9815104549।
5: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856025380, 9914852518 र 9865532।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि,

0: व्यास्तुई गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलर को मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेर का लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9841000061, 9066673344।
7: फुलको आँखामा फुलै संसार।
8: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
9: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
8: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
9: व्यास तिन प्रशासन चोक दमौली।
10: Sincerely, it's your own Damoli FM 94.2 MHz.
11: Amal Music, Sagoura Prashtut Gardasar.

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9814120740।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: अनि तयो कागज के मेछि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लैबी?
4: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खलखाई।
3: अनि बैङ्गरी
4: बैङ्गरी
3: अँ
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।
6: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9111751760।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि केको टेन्सन लिएर होला, ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: आफै विवरण खैमै आपिन, खबै बनी वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी, सुमी बैंक आफै बनी आरी।
3: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846040344।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700,
6: 9846040344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्की खैमत बिले क्यों दे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय ब्याङ्की निल पर्दिमो न्यौ तानी सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
8: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
8: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816-64-66-83,
7: 9560-43-234।
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560-25-380, 9014-18-52-18 र 9065-15-332।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
3: यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98464-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यु रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको के को गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

सिन्दूर को धुलो केही हैन जस्तो लाग्थ्यो। माया माया त संसारमा सबैभन्दा ठुलो हुन्छ भन्थे, तर म गलत रहेछु। जानिन मैले एक चिम्टी सिन्दूरले उनलाई मबाट खोसेर लैजान्छ भन्ने।

0: सुन त, भोलि पनि आऊ है।
1: हुन्छ, पर्खेर बस्नु ल।
0: उनले पर्खन भनिन्, मैले पनि पर्खेर बसेँ। भोलि आउँछु है, यस्तै भनेकी थिइन्। मैले भोलि कुरिरहेँ, के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदैन भनेर।

0: तर यो मनले बिर्सन मान्दो रहेनछ, बिर्सु पनि कसरी? आखिर मैले माया गरेको मान्छे न हो, तैपनि कहीँ कतै सुन्छ कि भनेर कराइरहन्छु, चिच्याइरहन्छु, बोलाइरहन्छु म।
1: सारी

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273।

0: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
0: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9840611818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा।
6: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
6: हुन्छ हुन्छ दाई।
7: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
0: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827132042, 9542582000।
8: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परे मो नुए तोए तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना।
9: सतर्क तन ठगे तब त क्या जोगिना।
10: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
11: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
1: सूचना सूचना सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
3: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280, 9515145।

0: वाव, कस्तो कलकलाउँदो भयो कि।
1: ओइ मातेको,
2: युवा देखि बुढा सम्म तिमी तिरै ध्यान छ, सबो ध्यान तान्न सक्ने खाइ लागेको ज्यान छ।
3: लहना म्युजिक प्रालीको गौरवमय प्रस्तुति, कमल भण्डारीको धमाकेदार लोक सांगीतिक कोसेली, कलियुगका तरुणी सीआरबीटी 016-0034-41 र पीआरबीटी 6054-08-51 जनक भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजना भित्र जनक भण्डारी र पूर्णकला विषयको सुमधुर आवाज कलियुगका तरुणी। अब बजारमा

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्न पीएम डेलिभरी युनिट स्थापना गर्दै प्रधानमन्त्री पालिन। होल्डिङ सेन्टरमा सुकुम्बासीको अवस्था चिन्ताजनक रहेको भन्दै सरकारको चौतर्फी विरोध। अर्क साम्पाङले गरे 50,000 सहयोगको घोषणा। विपक्षीको विरोधले निरन्तर अवरुद्ध मधेस प्रदेश सभाको बैठक आज बस्दै। बझाङ जीप दुर्घटनामा घाइते भएका गम्भीर 6 जनालाई हेलिकप्टर मार्फत नेपालगंज रेफर गरियो। अन्य घाइतेको बझाङमै उपचार हुँदै। गणेश नेपालीको परिवारसँग सरकारको सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम। आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक। मिटर ब्याज विरूद्धको पैदल न्याय मार्चको चौथो दिन आज लालबन्दीबाट काठमाडौँतर्फ आउँदै पीड़ितहरू। फेरि अशान्त बन्यो पश्चिम एसिया। अमेरिकाद्वारा इरान र इरानद्वारा कतार र युएईमा आक्रमण। इरानले गर्यो हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द। अमेरिकाद्वारा तेस्रो चरणको भीषण हमला। र विश्वकपको सेमी फाइनल समीकरण पूरा। उपाधि नजिक 4 महाशक्ति फ्रान्स स्पेन र अर्जेन्टिना इङ्ल्याण्ड बीच रोमाञ्चक भिडन्त हुँदै एसिसी महिला अन्डर 19 प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित।

0: फिलिप्सको अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पीएम डेलिभरी युनिट स्थापना सम्बन्धी खबरबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री कार्य सम्पादन एकाई पीएम डेलिभरी युनिट स्थापना गरिने भएको छ। यही असार 18 गते मन्त्री परिषदबाट स्वीकृत 18 बुँदे राष्ट्रिय प्रतिबद्धतामा उल्लेख भएका विषयको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा अन्तर्निकाय समन्वयको जिम्मेवारी पीएम डेलिभरी युनिटलाई दिन लागि छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएकै दिन 13 चैतमा शासकीय सुधार सम्बन्धी 100 कार्यसूची जारी भएको थियो। उक्त कार्यसूची बाहेक गत 21 फागुनको निर्वाचनमा सहभागी भएका र चुनाव पठाएका राष्ट्रिय मान्यता प्राप्त 6 राजनैतिक दलहरूका घोषणापत्र बाचापत्र तथा प्रतिबद्धताहरूलाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको छ। प्रतिबद्धतामा उल्लेख भएका कतिपय विषय आगामी आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेको छ। नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएका विषयहरूलाई भविष्यका सुधार एजेण्डासँग आबद्ध गर्दै लैजाने प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सबै प्रतिबद्धताहरूको कार्यान्वयन विभिन्न विषयगत मन्त्रालय तथा निकायहरूले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी गर्नेछन्। यसको समग्र कार्यान्वयन अवस्था हेर्न अनुगमन तथा अन्तर निकाय समन्वय गर्न पीएम डेलिभरी युनिट स्थापना गर्न लागि प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपालमा स्थापना गर्न खोजिएको पीएम डेलिभरी युनिट नयाँ अवधारणा पनि होइन, पछिल्लो समय पनि प्रधानमन्त्री कार्यालयभित्र डेलिभरी सम्बन्धी संयन्त्र प्रयोग हुँदै आएको छ। मलेसिया, रुवान्डा लगायत देशमा पनि यस्तै खालको अभ्यास छ। रुवान्डामा प्रधानमन्त्री कार्यालयलाई नै सरकारका कार्यक्रम समन्वय र नीति कार्यान्वयन अनुगमन गर्ने महत्वपूर्ण भूमिका दिएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका काठमाडौँका सुकुम्बासी परिवारमाथि शनिबार मध्यराती आएको बाढीले विपत्ति थपिदिएको छ। बाढी होल्डिङ सेन्टरमा पसेसँगै त्यहाँबाट सुरक्षित स्थानतिर लग्ने क्रममा एउटा सानो बालकले काँधमा जेब्रा झोला बोकेर हिँडिरहेको दृश्य सार्वजनिक गरेपछि त्यो तस्विरले धेरैको ध्यान खिचेको छ। सोही तस्विर फेसबुकमा साझा गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले ती बालकलाई आफ्नो व्यक्तिगत तर्फबाट ₹50,000 आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। त्यस्तै प्रमुख विपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको भन्दै आपत्ति जनाएका छन्। आङदिम्बेले प्रधानमन्त्री बालेनले सुकुम्बासीको सुरक्षित व्यवस्थापन गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको र प्रश्न गर्ने नागरिकमाथि दमन गरेको आरोप लगाएका छन्। उनले सरकारले सुकुम्बासी नागरिकसँग गरेको वाचाको जवाब दिन प्रधानमन्त्री बालेनलाई आग्रह समेत गरेका छन्। सर्लाहीको गौडेता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ। शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्। उनलाई शुक्रबार साँझ 7:30 बजे किर्तिपुरको वन अस्पतालमा ल्याइएको थियो। मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको छ। मण्डलको शरीरको 85% भाग जलेको छ। अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार विवेकको आज शल्यक्रिया गरिँदैछ। 25 वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनी घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन्। बिहिबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए। उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो। त्यस्तै शनिबार बुद्ध नगरमा पनि एकजनाले आत्मदाह गरेर मृत्यु भइसकेका छन् भने त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीका परिवारसँग सरकारले लगातार छलफल गरिरहेको छ। शनिबार साँझ 5 बजेदेखि शुरू भएको छलफल आइतबार बिहान पनि जारी रहेको थियो। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि असार 25 आफैलाई आगो लगाएका गणेशको भोलिपल्टै मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि त्रिवेणी शिक्षण अस्पतालमा लगेर राखिएको छ। परिवारसँग सहमति नहुँदा पोस्टमार्टम शुरू भएको छैन। काठमाडौँका प्रज्ञ ईश्वरराज पौडेलले शव शिक्षण अस्पतालमा फ्रिजिङ गरिएको बताएका छन्। काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। त्यसबारे कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्दरले बताएका छन्। मोटरसाइकल पार्किङको बारेमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। प्रहरीले महानगर प्रहरी मीना नगरकोटी, मीना तामाङ र अर्का एकजना पुरुषलाई घटनाबारे सोधपूछ गरेको थियो। आत्मदाह अघि मीना नगरकोटीले मोटरसाइकलमा ह्विल लक गरेर विवाद गरेको भेटिएको छ भने घटना छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। गणेश मुगुको सुरु गाउँपालिका वडा नम्बर 6 का स्थानीय हुन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: खास वर्ल्ड कप 2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धता सहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा 16 विषय समावेश छ, जसको बुदा नम्बर 2 कृषि पेसाको सम्मान र आत्मनिर्भरताको विषय छ, जसमा भनिएको छ योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचय पत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवा सुविधा र सामाजिक सुरक्षा तथा संरक्षण उपलब्ध गराइनेछ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएकै दिन 13 चैतमा शासकीय सुधार सम्बन्धी 100 कार्यसूची जारी भएको थियो। उक्त कार्यसूची बाहेक गत 21 फागुनको निर्वाचनमा सहभागी भएका र चुनाव बचाएका राष्ट्रिय मान्यता प्राप्त 6 राजनीतिक दलहरूका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतालाई समेटेर यो राष्ट्रिय प्रतिबद्धता तयार गरिएको छ। बझाङको केदारसु गाउँपालिका साथ सुगुरेमा भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका 6 हेलिकप्टर मार्फत नेपाल कन्सरे फर्किएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। शनिबार दिउँसो करिब 4 बुङ्गाल नगरपालिका बीजगोडाबाट दुर्गाथलीतर्फ जाँदै गरेको सुपप्र 01001-2644 नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सवार 16 मध्ये 3 घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा 12 घाइते भएका थिए। घटनाकै दिन गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइए पनि दुर्घटनास्थलमा प्रतिकूल मौसमका कारण अवतरण गर्न सकेको थिएन। त्यसपछि सदरमुकाम चैनपुरमा रोकिएको हेलिकप्टर मार्फत आइतबार बिहान 6 घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको हो। दुर्घटनापछि रातिसम्म विभिन्न एम्बुलेन्स मार्फत घाइतेहरूलाई जिल्ला अस्पताल बछाङ पुर्याइएको थियो। उनीहरूमध्ये केहीको टाउको, मेरुदण्ड, कम्मर तथा श्रोणीमा गम्भीर चोट लागेको छ भने केहीको हातखुट्टाको हड्डी भाँचिनुका साथै खुला फ्र्याक्चर भएको अस्पतालले जनाएको छ। विपक्षी दलको निरन्तर अवरोधपछि लामो समयदेखि स्थगित मधेस प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि छलफल तथा पारित गर्ने कार्यसूची सहित दिउँसो 1 लागि बैठक बोलाइएको हो। शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति गरेपछि बैठक आह्वान गरिएको हो। आर्थिक वर्ष सकिन 4 मात्र बाँकी रहेकाले समयमै बजेट पारित नभई प्रदेश सरकार आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जनाइएको छ। यद्यपि विपक्षी दल जसपा, नेपाल जनमत र राप्रपाले बजेटमा बदमाशी भएको भन्दै विरोध गर्दै आएका छन्। बजेट नसच्याई बैठक चल्न नदिने उनीहरूको अडान छ। जनकपुरबाट असार 25 शुरू भएको मिटर ब्याज विरूद्धको पैदल न्याय मार्च आज 4 दिन सर्लाहीको लालबन्दीबाट अघि बढेको छ। राज्यलाई बिउचाउन र आफ्नो हक अधिकार स्थापना गर्न उद्यमी तथा पीड़ितहरूले थालेको यात्राको गन्तव्य काठमाडौँ हो। न्यायको खोजीमा निस्किएका सहभागी चुपचाप तमसुक फाँड, अधिकार माग्न काठमाडौँ जान पर्दैन जस्ता नारा लेखेका प्लेकार्ड बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब 20-26 पैदल यात्रा गर्दै राजधानी आइरहेका छन्। उनीहरू प्रत्येक दिन करिब 20 पैदल यात्रा गर्दै राजधानी आइरहेका छन् भने आयोजकका अनुसार सरकारले 4 सहमति गरे पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाव दिन फेरि काठमाडौँ गुन्जायमान बनाउनु पर्ने अवस्था आएको हो। उनीहरू करिब 1 काठमाडौँ पुग्ने छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
3: दमौलिया FM 94.2 समुदायको

0: माय तिमीलाई गर्छु म, थाहा छैन तिम्रो हातको सिन्दुरले मेरो सिउँदुर रङ्गिन्छ रङ्गिँदैन, तिमी मेरो बन्दैनौ भन्दै पर्छ पनि भन्दिन, तर तिम्रो याद यो मुटुबाट हटाउन पनि सक्दिन, म तिमीलाई कसरी बिर्सु।
1: भावना म्युजिक सोलुसनको उत्कृष्ट प्रस्तुति गोविन्द विश्वकर्माको लोकदोहोरी गीत कसको सिन्दुर पार्ने हो। सीआरबीटी 013-00-4775 र पीआरबीटी 60-45-40-63। रामु खड्काको उत्कृष्ट लय र विमल अधिकारी अनि गोविन्द विश्वकर्माको उत्कृष्ट शब्द सृजनामा विष्णु माझी, गोविन्द विश्वकर्मा र भागीरथ चलाउनेको सुमधुर आवाज लोकदोहोरी गीत कसको सिन्दुर पर्ने हो। यो गीत पुरापुरी सुन्नका लागि डाउनलोड सेन्टरमा सम्पर्क गर्नुहोला।
2: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
3: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
2: ए हो र, सेवा राम्रो हुन्छ त?
3: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
2: तपाईँको घरमा विवाह, व्रतबन्धन, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
3: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
4: 9827-18-48-48, 9846-55-54-95 र 9840-60-11-818।
5: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
6: सतर्क तन ठगे तब त क्या जोगिना
7: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840-00-61, 9860-63-344।
12: फुलको आँखामा फुलै संसार
13: काडा। कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
14: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
13: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
14: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
13: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414।
14: व्यास 3 प्रशासन चोक दमौली।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
1: 98563 34 234।
4: सूचना सूचना सूचना,
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
5: 94.2 The Mauli FM, समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-59-50-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560-63-444, 9560-60-656।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट

0: खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर,
1: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
1: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0%

0: संक्रमण कम गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउन महिनादेखि देशव्यापी रूपमा 3 महिने सचेतना अभियान शुरू गर्ने भएको छ। साउन भदौ र असोज महिनाभरि चल्ने यो अभियानका लागि मन्त्रालयले 753 वटा स्थानीय तहलाई पत्र पठाएर समन्वय गर्न भनेको छ। यसपटक प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम चलाइनेछ, जस अन्तर्गत सरकारी कार्यालय, विद्यालय र सार्वजनिक ठाउँहरूमा लामखुट्टे बस्ने र अण्डा पार्ने ठाउँहरू खोजेर नष्ट गरिनेछ। मन्त्रालयले ज्वरो आउने, जिउ र जोर्ने दुख्ने तथा वाकवाकी लाग्ने जस्ता डेंगूका लक्षण देखिएमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा जान वा 1115 नम्बरको निशुल्क हेल्पलाइनमा फोन गर्न आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वैदेशिक रोजगार विभागले नियम विपरीत भारतको विमानस्थल प्रयोग गरेर श्रमिक विदेश पठाउने 159 म्यान पावर कम्पनीलाई कारवाही गरेको छ। विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराएको हो। वैदेशिक रोजगार ऐन अनुसार श्रमिकलाई स्वदेशी विमानस्थलबाटै विदेश पठाउनुपर्छ। बाहिरको विमानस्थल प्रयोग गर्नु परे विभागको अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ। यस्तै विभागले मागेको उडान विवरण बुझाउन अटेर गर्ने 439 म्यान पावर कम्पनीलाई पनि सचेत गराउँदै विवरण बुझाउन भनिएको छ। नियम बारम्बार उल्लंघन गर्ने अन्य 8 कम्पनीलाई भने जनाही 50,000 रूपियाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ। विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धरना बस्दा पक्राउ परेका 26 युवा छुटेका छन्। प्रहरीले उनीहरूलाई आइन्दा यस्ता गतिविधिमा संलग्न नहुने शर्तमा कागज गराएर आज अभिभावकको जिम्मा लगाएको हो। काठमाडौँको किर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा प्रहरीले गरेको पकडको विरोधमा ती युवाहरू गैराती प्रहरी कार्यालय अगाडि धरना बसेका थिए। मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले धरनाकारीले कार्यालयको मूल गेट बन्द गरी प्रहरीको काम र गाड़ी आवत जावतमा बाधा पुर्याएकाले नियन्त्रणमा लिनु परेको बताउनु भएको छ। आज राति देशका विभिन्न भागमा भारी वर्षाको चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ। वर्षासँगै आउन सक्ने आकस्मिक बाढ़ी, पहिरो र डुबानलाई ध्यानमा राख्दै नदी किनार र पहिरोको जोखिम भएका ठाउँका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ। भोलि पनि वर्षाको गतिविधि बढ़ने विभागले जनाएको छ। काठमाडौँको कुमारी गालबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनीहरूलाई 72,900 पीस ट्रामाडोल क्याप्सुल सहित समातेको हो। पक्राउ पर्नेहरूमा सोलुखुम्बुका 27 किरण सुनाम र मकवानपुरका 24 अनिल लामा रहेका छन्। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

Ekes bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्। विश्वकप

0: खास वर्ल्ड कप 2026 को अवसरमा CGTV ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। चीनमा शक्तिशाली बावी आँधी आएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै 20,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। एक हप्ताभित्रै चीनमा बस्रिएको यो दोस्रो ठूलो आँधी हो। यो आँधी चीन पुग्नु अघि जापान र ताइवानमा ठूलो वर्षा गराएको थियो भने फिलिपिन्समा यसकै कारण आएको पहिरोमा परि 17 जनाको ज्यान गइसकेको छ। आँधीका कारण चीनका विभिन्न प्रान्तमा विद्यालय, यातायात तथा उडानहरू बन्द गरिएका छन्। यता बंगलादेशको दक्षिण पूर्वी क्षेत्रमा लगातारको मनसुनी वर्षापछि आएको बाढ़ी र पहिरोका कारण 44 जनाको मृत्यु भएको छ। बाढ़ीबाट त्यहाँका 7 जिल्लाका 10,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। सड़क र संचार सेवा अवरूद्ध भएकाले राहत बाँड्न समस्या भइरहे पनि सेनाले डुंगा मार्फत खानेकुरा र औषधि पुर्याइरहेको छ। अब खेल खबर। अमेरिका, क्यानेडा र मेक्सिकोमा भइरहेको फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलका खेलहरू सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो। यसपटक फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ। पहिलो सेमी फाइनल मंगलबार राति पाउने 12 बजे फ्रान्स र स्पेन भिड्नेछन् भने बुधबार हुने दोस्रो सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डको सामना गर्नेछ। र एसएससी महिला अण्डर 19 प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा भएको खेलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले हराएको हो। नेपालले दिएको 200 रनको लक्ष्य पछ्याएको सिंगापुरले 20 ओभरमा 8 विकेट गुमाएर 48 रन मात्र बनाउन सक्यो। नेपालका लागि साना प्रवीणले नट आउट 98 र सावित्री धामीले 87 रन बनाएका थिए। अब नेपालले मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राहदानी छपाई अनियमितताबारे लेखा समितिमा छलफल हुने, परराष्ट्र र राहदानी विभागका अधिकारी सोधपूछका लागि बोलाइयो। विमानस्थलमा दुर्गा प्रसाईलाई कार्यक्रम गर्न रोक, नियन्त्रणमा लिएर भक्तपुर निवास पुर्याइयो। बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, विद्यार्थीको शुल्कमा लगाइएको 3% कर खारेज गर्न माग, नयाँ नियमावलीप्रति 14 शैक्षिक परामर्श केन्द्रको विरोध। डेंगु नियन्त्रणका लागि देशव्यापी 3 महिने सचेतना अभियान शुरू हुँदै सबै स्थानीय तहलाई मन्त्रालयको पत्र। नेपाली श्रमिक विदेश पठाउन भारतीय विमानस्थल प्रयोग, 159 म्यान पावर कम्पनी कार्यवाहीमा। चीनमा शक्तिशाली बावी आँधीको वितण्डा, 20,00,000 बढ़ीलाई सुरक्षित स्थानमा सारियो। बाढ़ी र पहिरोबाट बंगलादेशमा 44 जनाको मृत्यु, 10,00,000 नागरिक प्रभावित। र फिफा विश्वकपको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो, सेमी फाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेन भिड्ने, एसएससी महिला प्रिमियर कपमा नेपालको दोस्रो जित। हौस् त, यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858007000,
1: 9460404344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ, हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै ब्यास चार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816-16-13-26, 9843-0056-05, 9819-11-36-27, 065-65-025।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827132042, 9452082000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599। मोबाइल नम्बर 9803880384, 9846379।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98141270740।

0: हैन है गुइते के भयो तलाई
1: के हो न भन्नु त्यो कालले लान नसके बुढोले आफ्नो छोरी भेट्नै दिन्न भन्या
2: उठाइदिउँ त त्यो बुढोलाई म
0: हेर्दा भगरा जस्तो छ उठाइ स्याउलाको बारी हेरे टपक्क उठाउनलाई
2: आइडिया।

0: होइन है गुइटे, के भयो तँलाई?
1: के हो नभन्नु, त्यो कालले लान नसके बुढोले आफ्नो छोरी भेट्नै दिन्न भने
2: उठाइदिउँ त बुढोलाई म
0: हेर्दा भगरा जस्तो चाहिँ उठाए स्याउलाको बारी हेरेर टपक्क उठाउनलाई
2: आइडिया।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गरन वा कम्बरमा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाटको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च चाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साइन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाएको घड़ीलाई एकै साथ समाप्त पार्दै

0: विक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला टेकमान विष्टको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियोबाट सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउन चाहन्छु। हामीलाई यति बेला सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निर्से मैक्स 107.1 MHz अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मर, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz तिब्राई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छापसंगजबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट तिलु राणा भट्टराईले साथ रहनु भएको छ। कपिल वस्तुबाट साथ मिलिराखेको छ गुडिया भरको पनि। सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट गुडिया नम्रता नेपालीको साथ मिलिराखेको छ। दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चटाई, रेडियो फेमस एफएम 94.3 MHz कहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नक्कुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बाट विनु राईले साथ रहनु भएको छ। रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 MHz साथ मिलिराखेको छ प्राविधिक साथी। यसै क्रममा हामीलाई मनिषा डागीको साथ मिलिराखेको छ। रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीम निर्दोष केसी, यसै क्रममा रेडियो मेनस्याम एफएम 103.4 MHz तेह्रथुमबाट शारदा बास्कोटा, रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनु, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामी, रेडियो भरोसा 104.9 MHz दाङ घुराईबाट ईश्वरी पुन, रेडियो मूर्खीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट गोरख डागी, रेडियो सत्यवाणी 104 MHz पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाई यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा हामी रहिरहँदा आज हामी तपाईसँग हामी प्रत्येक आइतबार त भोटिङका क्लिप्सहरूमा तपाईँको विचार लिने गर्थ्यौं, भोटिङका क्लिप्सहरूमा तपाईँको अभिमत लिने गर्थ्यौं, तर आज हामी तपाईसँग कुराकानी मात्रै गर्छौं र तपाईलाई कार्यक्रम प्रतिको तपाईको अपेक्षाको बारेमा आज हामी कुराकानी गर्नेछौं। कार्यक्रम लोकसारथी प्रति तपाईको अपेक्षा के छ हैन, यो विषयमा हामी कुराकानी गर्नेछौं। तपाईले हामीलाई फोन गर्नुहोला 9868609340 मा फोन डायल गर्नुहोला, नम्बर तपाईको लागि खुला गरेका छौं 9868609340 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईको कार्यक्रम लोकसारथी प्रतिको अपेक्षा के छ र तपाईले कार्यक्रम लोकसारथी सुन्दै गर्दा कस्तो पाउनु भएको छ भन्ने कुरा तपाईलाई जानकारी दिनुहोला। 9864417298 मा म्यासेज पनि गर्न सक्नुहुन्छ, यो कुरा म तपाईलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ, लोकभाका बसी तपाईको माझमा फेरि आउँछौ। यो लोकभाका तपाईको लागि
1: आज

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज आइतबारीय बसाईमा छौं र आइतबारीय बसाईमा तपाईसँग हामी कुराकानी मात्रै गर्छौं र तपाईँको अपेक्षा कार्यक्रम लोकसारथीसँग सम्बन्धित तपाईँको अपेक्षा भनौँ न तपाईँहरूको पनि अपेक्षा हुन्छन् होइन, कार्यक्रम यस्तो भइदिए अझै राम्रो हुन्छ अथवा यो रेडियोबाट कार्यक्रम नियमित प्रसारण हुँदैन भन्ने पनि तपाईँका गुनासाहरू हुन्छन् होइन, ती गुनासाहरूलाई हामी माझ राख्न सक्नुहुन्छ र हामी तपाईँका ती गुनासाहरूलाई हामी सम्बन्धित अब कुनै रेडियोबाट कार्यक्रम प्रसारण नभएको हो कि अथवा कुनै हामीबाटै कुनै कमी कमजोरी भएको हो कि अथवा यो कार्यक्रममा यस्तो भइदिए अझै राम्रो हुन्छ भन्ने तपाईँको धारणा होला होइन, त्यो धारणाको बारेमा तपाईँले हामीलाई जानकारी दिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला 9869607040 फोन गर्नुहोला भने 9864472098 म्यासेज गर्नुहोला भन्दै म पहिलो कल लिन्छु। के छ पहिलो साथी आउनु भएको छ, आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? अर्घ्य खाँचीबाट रुमन कुमार। के छ रुमनजी खबर? हाम्रो पनि एकदम ठिक ठाक छ, कार्यक्रममा आउनु भएको छ अनि आज हामी के गर्छौँ तपाईँलाई थाहा पाउनु भएको छ,
1: जानकारी छ,
0: के छ कार्यक्रम लोकसारथी प्रति तपाईँको अपेक्षा, केही भन्नु छ यो कार्यक्रम प्रति?
1: प्रोग्राम चाहिँ निरन्तर दिनुहोला, प्रोग्राम हल्का समय चाहिँ लाग्छ मलाई, अब दर्जनै भन्दा रेडियोबाट पछाउनु हुन्छ हाम्रो लोकसारथी कार्यक्रम, अनि हल्का चाहिँ समय बढाउनु पर्यो जस्तो लाग्छ
0: मलाई, हल्का समय चाहिँ बढाउनु पर्यो भन्नुहुन्छ होइन? हुन्छ, तपाईँको सुझावको लागि धेरै धेरै धन्यवाद, फेरि व्यवसायमा आउनुहोला। अब केही साथीहरूको नाम लिनुहोस्, आज म तपाईँलाई साथीहरूको नाम लिने अवसर पनि दिएँ किनभने आज कुराकानी मात्रै हो, केही साथीहरूको नाम लिनुहोस्।
1: फर्स्ट अफ अल त हजुरको लागि सम्झिनु चाहिँ अनि मेरो फ्रेन्डले अनि त्यहाँ रेडियो सुनेर बस्नुभयो,
0: हुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँ सँग कुराकानी गरिसकेका छौँ र एउटा म्यासेज लिन्छु म, म्यासेज पनि बास आएको छ। एलिसा पन्थी मदानी गाउँपालिकाबाट कार्यक्रम सुन्दैछु दाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। हामीलाई अर्को म्यासेज, एकदमै राम्रो लाग्छ कार्यक्रम, म तेह्रथुमबाट यो कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ, उहाँको नाम हो, उहाँको आफ्नो नाम के लेख्नु भएको छ भने पवित्र लिम्बुले म्यासेज गर्नुभएको छ, तेह्रथुमबाट कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यति बेला अर्को साथी आउनु भएको छ, तपाईँ म्यासेज पनि गर्नुहोला 9864472098 म्यासेज पनि गर्नुहोला। यति बेला साथी नमस्कार हजुर,
2: हजुर नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट?
2: जलजले
0: मुना खड्का बोल्दै हुनुहुन्छ, के छ मुना खबर तपाईँको?
2: खबर ठिकै छ, राम्रै छ, मौसमको कुरा गर्दा धुम्म परिरहेछ भन्नुपर्छ हजुर,
0: धुम्म धुम्म परिराखेको छ मौसमको कुराकानी गर्दा होइन
2: हजुर,
0: हुन्छ कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
2: जानकारी छ
0: भने के छ तपाईँको अपेक्षा कार्यक्रम लोकसारथी यस्तो भइदिए अझै राम्रो हुन्छ अथवा के छ कार्यक्रम प्रति?
2: लोकसारथी जहिले कहिले आइदियो हुन्थ्यो, कार्यक्रम साह्रै मनपर्छ भन्नुपर्छ, अनि नटुटै आइदियोस्, पहिले पहिले रेडियो बज्दैन सुन्न पाइँदैन, अलिक नर्भस लाग्छ भन्नुपर्छ।
0: ए कहिले कहिले बजेन रेडियोमा भन्नुहोस् त, यो पनि भन्न पाइन्छ कि कहिले बजेन भनेर? कुन रेडियोबाट सुन्नुहुन्छ यो रेडियोबाट? कहिले कहिले बजेन? कहिले कहीँ आउँदैन बज्दैन, नियमित आउनु पर्यो भन्नुहुन्छ होइन? ठिक छ, कहिले काहीँ त हामी आफै पनि नायक हुन सक्छ, त्यो परिवेशमा पनि नबजे आउन सक्छ, अथवा कहिले काहीँ रेडियोमा अब केही प्राविधिक समस्याले गर्दा पनि नबजेको हुन सक्छ होइन? नत्र हाम्रा प्राविधिक साथी शारदा बासकोटा हुनुहुन्छ, त्यहाँका स्टेशन म्यानेजर मनोज याकथुम्बा हुनुहुन्छ, उहाँहरूले चाहिँ कार्यक्रम एकदमै बजाउने एकदमै भनौँ न भरपूर प्रयास गरिरहनु भएको हुन्छ होइन? आउनु भएको थियो मुना खड्का, उहाँसँग कुराकानी गरिसकेका छौं। साथीहरूलाई सम्झिन पाइन्छ तर उहाँको फोन काटिएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गर्नुहोला। यति बेला अर्को एउटा म्यासेज लिन्छु, म म्यासेज लिइसकेपछि फोन कल लिनेछु। उहाँले लेख्नुहुन्छ, गौमाया सोनी सुर्खेतबाट कार्यक्रम सुनिराखेको छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ गौमाया सोनीलाई। अर्को फोन कल लिन्छु म, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्ते दाई,
0: को बोल्नुभयो, कहाँबाट? एलिसा बान्तावा राई, के छ एलिसा हालखबर तपाईँको?
3: ठिकै छ भन्नुपर्छ, मौसमको बारेमा हल्का घाम लागिरहेछ भन्नुपर्छ, तपाईँ के छ खबर?
0: हाम्रो पनि एकदम ठिक छ, काममा आउनु भएको छ। यति बेला के गर्दै हुनुहुन्छ नि?
3: यो समयमा त घाँस काट्दै हुनुपर्छ।
0: घाँस काट्दै हुनुहुन्छ होइन?
3: हजुर।
0: के छ, गाई बस्तुहरू कतिको पाल्नु भएको छ?
3: गाई गोरु बाख्रा छ।
0: ल, आज कार्यक्रममा आउनु भएको छ, आज के छ कार्यक्रम प्रति तपाईँको अपेक्षा के छ कार्यक्रम सुन्दै गर्दाखेरि?
3: कार्यक्रमको बारेमा भन्नुपर्दा कार्यक्रम मजै लाग्छ, मलाई राम्रै लाग्छ होइन, अब हाम्रो भोत्रे एफएम चाहिँ गन्दा भएको कारणले अलिक चिन्ता लागिरहेछ, नभए हाम्रो भोत्रे एफएममा आउँदाखेरि प्रोग्राम राम्रै लाग्थ्यो, अब प्रोग्राम आज राम्रै हो। अनि अब हाम्रो यो लाली गुराँस चाहिँ घरमा टिप्दैन, अब घरदेखि अलिक टाढा जानुपर्छ, त्यही भएर अलिक टाढा घरदेखि 10-15 मिनट थियो, त्यही भएर आज यसो हेर्छु आउँदो रहेछ र कल गरेको भन्नुपर्छ।
0: ए, भनेपछि पहिला रेडियो भोजपुरमा कार्यक्रम प्रसारण हुने बेलामा चाहिँ राम्रो थियो होइन, राम्रोसँग प्रश्न सुन्न पाउनुहुन्थ्यो, आजभोलि रेडियो भोजपुरको प्रसारण सेवा बन्द भएको छ, त्यसले गर्दाखेरि तपाईँहरूले कार्यक्रम लोकसारथी सुन्न पाउनु भएन, राम्रोसँग सुन्न पाइराख्नु भएको छैन होइन?
3: हजुर, अब भनौँ फागुनदेखि यो सुन्न थालेको, जलजलाई जोडेर अब सुन्न थालेको, ठ्याक्क अब बन्द नि भयो भोजुरेसन बन्द भएपछि अब लालीगुरा खासै बढ्दैन घरतिर, अनि त्यही भएर घरदेखि अलिक टाढा जानुपर्छ लालीगुरा सिकाउनुको लागि, त्यही भएर त्यस्तो भइरहेछ भन्नुपर्छ।
0: तपाईँको घरतिर धनकुटाको रेडियो लालीगुराँसले अलि भेटाउँदैन होइन?
3: हजुर, खासै टिप्दैन, अलिक टाढै जानुपर्छ, टाढा भने 10-15 मिनट माथि उकालो जानुपर्छ।
0: के छ तपाईँको घरतिर प्रश्न टिप्ने कुनै कुन रेडियो छ नजिकमा, कुन कुन रेडियोहरू टिप्छ?
3: हाम्रोमा घर छेउमा टिप्ने भनेको शान्तिपुर एफएम, अनि सप्तकोशीतिर इतहरी, अनि महानगर एफएम विराटनगर गर्छु, रेडियो नेपाल
0: लगायतका रेडियोहरू टिप्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, तपाईँलाई हामी सुन्नका लागि सहज वातावरण सकेसम्म बनाउने प्रयास गर्नेछौ, बन्यो भने बनिहाल्यो, बनेन भने रेडियो लाली गुराँसबाटै भए पनि कहिले काहीँ भए पनि कार्यक्रम सुन्नुहोला। रेडियो आफ्नो एफएम पनि भोजपुरमा त टिप्नु पर्ने हो होइन र? रेडियो आफ्नो एफएम 104.8 MHz उखलडुङ्गाको
3: खोइ दाई, हाम्रोतिर त टिप्दैन, अरू ठाउँमा अब भोजपुर जिल्ला भयो एक त टिप्छ होला, तर हाम्रो गाउँमा चाहिँ टिप्दैन है।
0: ए ल ठिक छ, कार्यक्रममा आउनुभयो, हामी तपाईँको यो सुझावलाई त्यहीको अब कुन रेडियो हुन्छ हामी सहकारी गरेर तपाईँहरूलाई सुन्ने सुनाउने वातावरणको सृजना गर्नेछौ। अहिलेको लागि साथीहरूलाई थोरै साथीहरूलाई सम्झिन पाउनुहुन्छ।
3: ए हुन्छ, फर्स्टमा त तपाईँलाई जलजलाई यसमा बोलिनुलाई धेरै सम्झना मिठो माया भन्न चाहन्छु,
0: धन्यवाद।
3: सुन्छ, अनि आज जन्मदिन मनाउनु हुने अङ्कल प्रेम कार्कीलाई जन्मदिनको लहलक शुभकामना हात्ती बजेको यो अङ्कल भन्न चाहन्छु, अनि साथीहरू सम्झिनु पर्दा साउदीमा हुनुहुन्छ इन्सपल टुवेल्भ लगायत एन्जल तफिर बान्तारा आशिष नयन बस लगायत जो जतिले प्रोग्राम फिर बस्ने सबैलाई भन्नु भाइ भाइ ल। तर
0: नमस्ते, म संगीता मगर खोटाङबाट आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु, कार्यक्रममा साध्यै राम्रो लाग्छ दाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अब एकजना साथीको कल लिन्छौ, त्यसपछि एउटा गीत राख्छौ, विशेष गरी विष्णु खत्रीको आवाजमा रहेको एउटा गीत छ होइन, बर्खा लाग्यो झौकिरी करायो भन्ने गीत छ, त्यो गीत खोजिराख्नका लागि हाम्रो प्राविधिक मित्रलाई आग्रह गर्दै अब अर्को साथी आउनु भएको छ, म उहाँलाई लिन्छु। नमस्कार हजुर।
4: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? नाम अलिक बुझिएन, तपाईँको आवाज अड्केर आयो हजुर।
4: तेजबहादुर बस्नेत भन्ने मान्छे बोले, तपाईँसँग धेरै पल्ट कल गरेको मान्छे।
0: कुन ठाउँ? तेह्रथुमबाट? रेडियो मेन्सियाम एफएमबाट सुन्नुभयो?
4: पक्का पनि हजुर।
0: अनि कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ?
4: बसिरहनु
0: भएको छ है? मेरो आवाज सुन्दै बसिरहनु भएको छ होइन? अब लाखौं श्रोताहरूले तपाईँको आवाज पनि सुन्दै हुनुहुन्छ। त्यही त नि। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कुन के छ तपाईँको अपेक्षा? कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि तपाईँलाई भन्नुपर्ने केही कुराहरू होला नि?
4: लोकसारथी सुनिरहँदाखेरि
0: भन्नुहोस् भन्नुहोस् हजुर। तेजजी भन्नुहोस् त
4: हजुरको आवाज सुन्नाले म आखिर भएर बसिरहेको हुन्छु।
0: ल भन्। अनि
4: अनि एउटा कुरा कस्तो लाग्छ त भन्दाखेरि, तपाईँ यो रोल्पाबाट गर्नुहुन्छ होइन? गल्लाले भनेको पनि पाएको
0: रोल्पा।
4: अन्त यहाँ तपाईँले यो पूर्वतिर सल्लङ यो यो रेडियो बजिरहँदाखेरि पूर्वतिर भाषा चाहिँ तपाईँले कमै मात्रै बजाउनुहुन्छ, सुनिँदैन, कारण किन हो अन्त? भेदभाव गरे जस्तो लाग्छ मलाई
0: चाहिँ। भेदभाव त होइन, तर हामीले पूर्व अब पूर्वतिरको पश्चिमतिरको गीत राख्दै गर्दाखेरि हामीले कतिपय पूर्वेली गीतहरूको बारेमा जानकारी हुँदैन होइन, त्यसको लागि हामी सकेसम्म समेट्ने प्रयास गरेका हुन्छौं, तर पनि हामीलाई जानकारी भएसम्म जानेसम्म हामी पूर्वेली गीत संगीतहरूलाई पनि समावेश गर्न खोजेका हुन्थ्यौं र खोज्ने पनि छौं होइन, त्यसरी हामी भेदभाव गर्न खोजेका होइनौ, त्यति हामीलाई जानकारी नभएर पनि हो, हामी यो पनि हामी स्वीकार्नुपर्छ, किनभने हामी पश्चिमका पर्यौं, पूर्वेली गीत संगीतहरूको बारेमा त्यति हामीलाई जानकारी नभएर पनि हो है?
4: होइन, अहिले युट्युबको जमाना छ, तपाईँले जानकारी नभएर त होइन, अब त्यो अब साह्रो होला अथवा जानकारी नभएर ठिकै छ भन्ने कस्तो लाग्छ नि। अब तपाईँले तपाईँको बोलीमा मिठास त्यति राम्रो देख्दैन, मान्छेले के भन्छ के भन्दाखेरि झट्टै फोन काटिदिने अनि तपाईँले रोकिदिनु अब यस्तो थियो आज पो यस्तो भएन भन्दाखेरि कहिले कहिले त्यस्तो पनि हुन्छ सरले, आज मैले रेडियो सुनिराखेको छु होइन, र आज कार्यक्रम के थियो भन्दा उसलाई सुझाव नगरिकन त्यसो भए फोन काट्नु है तपाईँ तपाईँ थप काटिदिनुहुन्छ, त्यो पनि त्यति राम्रो लाग्दैन। जलमलाई भनेको नि यो देशभरि बच्दो रहेछ, कुरा बुझ्दाखेरि देशभरि नै बन्ने रेडियो रहेछ, देशभरिको श्रोताहरूले सुन्ने ठाउँमा अलिकति त्यति छिटो चाहिँ क्लारिफाई गर्न
0: ल, तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको अपेक्षाको लागि। केही साथीहरूको नाम लिनुहोस्।
4: हजुर हजुर हजुर लगायत सबै साथीहरूलाई।
0: हुन्छ, धन्यवाद, नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको अपेक्षाको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। हामीले भेदभाव गरेका हुँदैनौ होइन, पूर्वेली लोक भाका पश्चिमेली लोक भाका, हामीले पश्चिमेली लोक भाका पनि त बजाएका हुँदैनौँ नि, देउडा भाकाहरूलाई पनि हामी बजाएका हुँदैनौँ, र यी भनेका जुन जति पनि हामीले लोक भाकाहरू बजाएका हुन्छौँ यी भनेका सबै भेगमा सबै भूगोललाई समेट्ने लोक भाकाहरू हो। अनि अर्को कुरा, तपाईँको चाहिँ हरेक कार्यक्रमको आफ्नै एउटा नियम हुन्छ, त्यो नियमभित्र हामी पनि बाध दिनुपर्ने हुन्छ, र बाध्यनौ भने फेरि तपाईँहरूबाटै उहाँलाई यस्तो किन गर्नुभयो भन्ने गुनासो आउँछ। कार्यक्रमको उद्देश्य के हो भने रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं, हामीले सुरुदेखि नै भनेका हुन्छौं। कार्यक्रम रेडियो यदि तपाईँले कार्यक्रम सुन्न पाउनु भएन भने रेडियो सुन्ने साथीलाई पालो दिनुहोस् होइन, कतिपय धेरै साथीहरूले फोन लगाउन पाइराख्नु भएको हुँदैन, कतिपय साथीहरूलाई हामीले कार्यक्रमको बारेमा जानकारी दिँदै गर्दा पनि उहाँहरूले चाहिँ भनौँ न सहभागिता जनाउनै सक्नुहुन्न, कतिपयलाई ल लोकगीत गाउनुहोस् भन्दाखेरि आधुनिक गीत गाइदिनुहुन्छ, यो पनि छ नि होइन, यसरी हामी फोन काटेका हुन्छौँ, अन्यथा हामी तपाईँलाई कार्यक्रमको नियम अनुसार सहभागिता हुँदा हुँदै कहिले पनि फोन काटेका छैनौ, यो कुरामा तपाईँ ढुक्क हुनुहोला भन्दै अब एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। विष्णु माझी र सुन्दरमणी अधिकारीको आवाज थियो यो। मैले अघि नै विष्णु खत्री भनेको थिएँ तर विष्णु माझी हो है। विष्णु माझी र सुन्दरमणी अधिकारीको आवाजमा तपाईँको लागि हामी गीत सुनाइसकेका छौं र तपाईँको अपेक्षाको बारेमा आज कुराकानी गरिराखेका छौं। कार्यक्रम लोकसारथीमा यदि बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
1: सुनिल स्मृति गाउँपालिकाबाट। अनराम अविरल महर।
0: अनराम अविरल महर बोल्दै हुनुहुन्छ। के छ अनराम अविरल महरको हालखबर?
1: हजुर मेरो एकदमै पनि ठिकठाक छ दाजु। अनि तपाईँहरूको के कस्तो छ सुनाउनु?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला?
1: हजुर यतिखेरको समयमा बसिरहेको भनौँ, कार्यक्रम सुन्दै बसिरहेको है।
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर
0: हुन्छ। कार्यक्रममा आउनु भएको छ। आज के छ तपाईँको कार्यक्रम लोकसारथी प्रतिको तपाईँको अपेक्षा के छ?
1: लोकसारथीको अपेक्षा चाहिँ मेरो अलिकति धेरै नै रहेको छ, ताकि यसले कुरो चाहिँ ताकि श्रृङ्खला चाहिँ अलिकति जुन हुनुपर्ने श्रृङ्खला चाहिँ भएन, जुन कार्यक्रम चलाउने श्रृङ्खला केही हप्ता अगाडि राखेको थियो मैले फेसबुकमा हेरेको, तर मैले सुन्दाखेरि चाहिँ ताकि त्यो श्रृङ्खला चाहिँ भएन होइन, एकदमै पनि त्यो श्रृङ्खला चाहिँ अलिकति बढाउनु पर्यो होइन, त्यो धेरै श्रृङ्खला एक दुईवटा श्रृङ्खला चाहिँ बढाउनु पर्ने भयो। ताकि लोकसारथी कार्यक्रम एकदमै राम्रो छ, किनकि चार बजेदेखि पाँच बजेसम्म हामीले एकदम झुक्क साथ सुन्न पाउँछौँ, यो चाहिँ एकदम खुसीको कुरो। त्यही माथि अलिकति कार्यक्रमहरूको चाहिँ फेरबदल चाहिँ हुनु पर्यो, अलिकति श्रृङ्खला फेरबदल हुनु पर्यो पहिलो कुरो। र
0: कुन कुन श्रृङ्खला फेरबदल हुनु पर्यो भन्नु त?
1: हजुर हजुर कार्यक्रमको चाहिँ अलिकति श्रृङ्खला चाहिँ फेरबदल हुनु पर्यो। जस्तो शुक्रबार कार्यक्रम चलाउने श्रृङ्खला थियो, कुनै समय कुनै के थियो, तर ताकि कुनै अब त्यो चाहिँ अलिकति भएन है, दुई तिनवटा श्रृङ्खला चाहिँ परिमार्जन गर्नु पर्यो होइन श्रृङ्खला अनुसार। र दोस्रो कुरो चाहिँ यो फोन काट्ने धेरै भएको छ, साथीहरूले पनि जिस्काएको हुनसक्छ अथवा तपाईँले पनि यो फोन काट्ने चाहिँ धेरै नै भयो। अनि यो साथीहरूको नाम लिइराख्ने क्रममा एउटा साथीको नाम लिने र अर्को साथी यसको ठाउँबाट साथी आउनुभएको थियो भन्ने मात्र हुन्छ, तर साथीको नाम लिने चाहिँ यो चाहिँ भएन। र कार्यक्रमको चाहिँ एकदमै यो कार्यक्रम मैले यति नराम्रो भन्न खोजेको होइन, कार्यक्रम चाहिँ लोकप्रिय बनाउनु पर्छ, हामीले पनि राम्रो बनाउनु पर्छ र यस कार्यक्रमलाई चाहिँ यति लोकप्रिय बनाउनु पर्छ कि ताकि धेरै रेडियोबाट बोझ्छ, तर बोझे जस्तो चाहिँ हुनु पर्यो, अझै लोकप्रिय चाहिँ हुनु पर्यो, अझै भइरहेको छैन। लोकसारथी चाहिँ सबैको साथ चाहिँ पाइरहेको छैन, यो कार्यक्रमलाई चाहिँ पाउनु पर्ने अवस्था हो तर अझै पनि पाइरहेको छैन। यो लोकसारथी कार्यक्रम पहिला तपाईँले डाङबाट चलाउँदाखेरि नै मैले सुनिरहेको, तर हुनुपर्ने चाहिँ अलिकति भएको छैन व्यापक मात्रामा। रेडियो त थुप्रै रेडियोबाट प्रसारण गर्नुहुन्छ होइन, कतैले बजाउँछन् कतैले बजाउँदैन, प्रायःसो रेडियोबाट बस्ने नै गर्छ, तर लोकसारथी चाहिँ अझै पनि हुन सकेको छैन। लोक सङ्गीतको कार्यक्रम अगाडि एउटा पूर्वको साथीले भन्नुभएको थियो, पूर्वका गीतहरू बोजेन भनेर उहाँले गुनासो गर्नुभएको थियो, किनकि पूर्व धेरै क्षेत्रमा अलग अलग भाषाहरू बस्ने गर्छ, त्यो पनि बिस्तारै समेट्ने कोसिस गर्नुहोला, प्रश्नमा ल्याउने कोसिस गर्नुहोला, र साथीहरूले पनि अलिकति त्यो मात्रामा हुन सकिरहेको छैन कार्यक्रमको चाहिँ। र फेरि त्यो मैले अर्को कुरा भन्नुपर्दा छैन, यो लोकसारथीको ब्याक टोन बिचबिचमा बोजिरहेको छैन, कार्यक्रम साथीहरूले अलिकति बिचबिच ब्याक म्युजिक टोन बोजिरहेको छ, एकदमै आफूले पनि सुन्न मजाको हुन्छ, अलिकति त्यही अनुसारको पुरा अलिकति मिठास पाराले बोल्नु पर्यो होइन, तपाईँ मैले मिठास पाराले बोल्नुहुन्न भन्न खोजेको होइन, अझै मिठास पाराले बोल्नु पर्यो कार्यक्रमलाई। केटा साथीहरूसँग अलिक कम बोलेको जस्तो पाइन्छ, केटी साथीहरूसँग अलिकति धेरै कटाकटी बोलेको जस्तो पाइन्छ, सबैसँग एकै हिसाबले बोले, कार्यक्रमलाई लोकप्रियता बनाऊ, श्रृङ्खलाहरू परिमार्जन गरौँ। र दोस्रो कुरो चाहिँ यो ब्याक म्युजिक टोन चाहिँ पुरानो लोक सङ्गीतहरू चाहिँ धेरै गीतहरू छन्, गीतहरू धेरै छन्, म्युजिक ट्र्याकहरू म्युजिक टोन चाहिँ अलिकति चेन्ज गर्नु पर्यो जस्तो लाग्छ। मैले ताकि यति नराम्रो भन्न खोजेको होइन, लोकसारथीलाई देशैभरिबाट धेरै लगभग जिल्लाहरूमा प्रसारण गर्नुहुन्छ, प्रसारण गरेको अनुसार गरे जस्तो चाहिँ हुनु पर्यो, लोकप्रिय चाहिँ बनाउनु पर्यो सबै।
0: तपाईँको अपेक्षाको बारेमा जानकारी दिनुभयो, धेरै धेरै धन्यवाद छ तपाईँलाई। र लोकसारथी कार्यक्रम लोकप्रिय हुनु पर्यो भन्ने खालको जुन तपाईँको यो धारणा छ, तपाईँको धारणाको लागि धेरै धेरै धन्यवाद छ। र दुई तिनवटा श्रृङ्खला परिमार्जित गर्नु पर्यो त भन्नुभयो, तर कुन कुन श्रृङ्खला कसरी परिमार्जित गर्नु पर्यो भन्ने तपाईँको आएन कि? एउटै कुरा तपाईँले दोहोऱ्याउनु भयो होइन?
1: हजुर हजुर
0: त्यो कुरा पनि त आउनु पर्यो नि. अब परिमार्जित गर्नु पर्यो भन्दै गर्दा के परिमार्जित गर्नु पर्यो भन्ने कुरा पनि त तपाईँहरूले जानकारी दिनु पर्यो नि त, होइन?
1: हजुर हजुर, एकदम बढी यो तपाईँले कार्यक्रम चलाउने चाहिँ यो हटाउनु भएको छ, यो चाहिँ निरन्तरता लिनु पर्यो. ब्याकमिन्टनमा तपाईँकोमा धेरै अनुभव छ, होइन? साथीहरूलाई सिकाउनु पर्यो, होइन? साथीहरूले हामीले सिक्ने अवसर पनि पाउँछ, त्यो चाहिँ मेरो पहिलो कुरो हो. र अरू बाँकी श्रृङ्खला एक दुईवटा परिमार्जन गर्ने अवस्था थियो, त्यो म सल्लाह सुझाव अवश्य पनि दिने नै छु. तर कार्यक्रम चाहिँ निरन्तरता थियो, शुक्रबारे कार्यक्रम चलाउने जसरी थियो त्यो म अलिकति हामीले पनि चलाउनु मान्छ, थुप्रै साथीहरूले कार्यक्रम चलाउन मन लाग्छ. तपाईँको हामी कमी कमजोरी भयो भने तपाईँहरू अनुभवीमा व्यक्तिहरू हुनुहुन्छ, हामीले पनि केही सल्लाह सुझाव दिउँ भन्ने पनि हुन्छ. त्यो कार्यक्रम
0: तपाईँको धारणाको लागि धन्यवाद. अहिलेको लागि केही साथीहरूको नाम लिनुहोस्.
1: साथीहरू सम्झिनु पर्दा तपाईँ लगायत रेडियो जलजला एफएमबाट जति पनि रेडियोहरूमा प्रसारण भइरहेका प्रविधिका संयोजनका मित्रहरूलाई, रेडियो जलजला एफएम 96.6 नभएर रेडियो देशैभरि सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई एकमुष्टमा सम्झिँदैछु. के नमस्कार.
0: नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो अनराम अविरल, उहाँले राम्रो सुझाव दिनुभएको छ. कार्यक्रम लोकसारथी मा लोकसारथी कार्यक्रमलाई लोकप्रिय बनाउनु पर्यो भन्नु भएको छ. ठिक छ, यो मैले मात्रै सम्भव गरेर सम्भव हुने कुरा पनि भएन. तपाईँहरू सबै हामी सबै मिलेर यो कार्यक्रमलाई लोकप्रिय कार्यक्रम बनाउने हो र श्रोताहरूको सहभागिता भयो र सबै साथीहरू रेगुलर रूपमा होइन सहभागिता जनाउनु भयो र तपाईँहरूको सक्रियता रह्यो भने कार्यक्रम चलाउने बसाईलाई पुनः निरन्तरता दिन सकिन्छ. हामीले पहिला कार्यक्रम चलाउने बसाई ल्यायौं, कार्यक्रम चलाउने बसाई ल्याइसकेपछि अनि फेरि केही समय बीचमा हटायौं र बीचमा हटाइसकेपछि फेरि ल्याउँदाखेरि साथीहरूको सहभागिता भएन, फोनै आइदिएन अथवा साथीहरूको सहभागिता नै भइदिएन. यदि त्यस्तो हो भने त श्रोता सहभागिता बिनाको प्रतियोगिता त सम्भवै हुँदैन नि, होइन? त्यता साथीहरूले पनि निरन्तर रूपमा सहभागिता जनाउनुभयो भने त मलाई पनि कार्यक्रम चलाउने बसाई ल्याउनका लागि एकदमै मजा लाग्छ. तर प्रतियोगिता सहभागिता बिनाको प्रतियोगिता भयो भने त्यो प्रतियोगिता सञ्चालन गर्नुको कुनै पनि अर्थ रहँदैन. त्यसैले अब यसमा तपाईँहरूको पनि महत्वपूर्ण भूमिका रह्यो भने यो कार्यक्रम पुनः आउन सक्छ, म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु. अर्को साथीको म्यासेज छ, सानो मगर हुनुहुन्छ, प्युठानबाट कार्यक्रम एकदमै राम्रो लाग्छ, सुन्दै रहेको जानकारी दिनुभएको छ. प्युठानबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. अर्को सहभागी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर.
2: नमस्कार, म यता पाँचबाट युनिस लिम्बु.
0: युनिस लिम्बु, के छ युनिसजी खबर?
2: एकदमै चिटक्के छ भन्नुपर्छ.
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: एकदम बसी बस्दै छ, कार्यक्रम सुन्दै भन्नुपर्छ.
0: कार्यक्रम सुन्दै कुन रेडियोबाट?
2: अहिले हामी ठ्याक्कै मेनछ्याम एफएमबाट सुन्दैछु.
0: ल, रेडियो मेनछ्याम एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ. हजुर, के छ कार्यक्रम लोकसारथी प्रति तपाईँको अपेक्षा?
2: लोकसारथी अब सुन्नुमा एकदमै राम्रै छ, होइन? अनि तर अलिकति समय चाहिँ अलिकति बढाइदिँदाखेरि राम्रो हुन्थ्यो. तर अब समय बढाउनुमा पनि अलिकति अघि तपाईँले ठ्याक्कै भर्खरै भन्दै गर्नुभएको जस्तो अब श्रोताको सहभागिता भयो भने चाहिँ अब बढाउने हो, होइन? त्यसले त होइन र अनि अब श्रोताको सहभागिता बढाउनुलाई चाहिँ अब के गर्नुपर्छ भनेपछि चाहिँ अब तपाईँहरू सबै सरसल्लाह गरेर त्यहाँ मिडियाहरूसँग होइन सरसल्लाह गरेर चाहिँ अलिकति श्रोतामुखी कार्यक्रम अब सुन्ने खाले
0: होइन अब अन्य अन्य कार्यक्रमहरूमा त श्रोता सहभागिता भएको नै छ. मैले त्यो कार्यक्रम चलाउने बसाईको सन्दर्भमा कुरा जोडेको थिएँ, होइन? अन्य मतलब फेरि ठिक छ, अन्यमा त साथीहरूले हाम्रो त फोनै लागेन पालै पाएन भन्नुहुन्छ. तर कार्यक्रम चलाउने बसाईमा जुन उहाँले भन्नुभयो शुक्रबारे बसाईमा कार्यक्रम चलाउने बसाई राख्नु पर्यो, हामी राख्दै गर्दाखेरि कार्यक्रम चलाउन श्रोताहरूमा के हुँदो रहेछ भने म सक्छु कि सक्दिनँ भन्ने अलिकति भएर उहाँहरूले सहभागिता नजनाउनु भएको र त्यही श्रोता सहभागिता बनाउनको लागि हामीले यो बसाईलाई परिमार्जन गरेका थियौँ. तर उहाँहरूले चाहिँ अझै त्यो सुन्न खोजिरहनु भएको छ, त्यो एकदमै राम्रो पक्ष हो. श्रोता सहभागिता भयो भने हामीलाई पनि त्यो कार्यक्रम चलाउने बसाई ल्याउन एकदमै सहज हुन्छ भन्न खोजेको हो.
2: त्यो मैले पनि सुने होइन त्यो तपाईँहरूको त्यो कार्यक्रम चलाउने होइन प्रोग्राम चाहिँ त्यो कति साथ चल्दैछ अलिकति त्यसको उसमा ऊ नहुँदो रहेछ कि अब त्यसको अब कुन अब कसरी प्रस्तुत गर्नुपर्ने होइन त्यो अब जानकार असर नभएपछि चाहिँ त्यो अनुभव नभएको साथीहरूले चाहिँ अलिकति गाह्रो हुन्छ क्या गाह्रो हुँदो रहेछ अनि अब त्यहाँदेखि त्यो सहज हुनुलाई चाहिँ तपाईँले त्यहाँनिर अब तपाईँ जुन अब सञ्चालक त्यहाँको सञ्चालकज्यूहरू मिलेर अलिकति उहाँले सहजता तपाईँहरूले दिलाउनुपर्छ सहजता दिलाउनुले के गर्नुपर्छ भन्दाखेरि तपाईँहरू अलिकति नरम भइदिने क्या अलिकति नरम भइदिने किनभने अब अलिकति मिस्टेक भयो भने तपाईँहरूले फोन सबै काटिदिनुहुन्छ अब त्यस्तो अलिकति गर्नु भएन होइन अब कति अब कति कुरा त अब नियम भएर जान्छ नि अब र पनि अब अलिकति यो हुँदैन है भनेर उतैबाट भन्ने अब कार्यक्रममा त के आउँदैछ भनेपछि कतिले साथ थाहा नभए पनि फोन गर्दोरहेछन् क्या अनि थाहा नभए फोन गर्दाखेरि चाहिँ अब तपाईँहरूले त्यहाँनिर अब यो कार्यक्रम आउँदैछ है आज अब तपाईँले थाहा छैन त यो कार्यक्रम आउँदैछ भनेर अनि त्यसरी अब साथीहरूले सहभागिता गराउनु सकिन्छ क्या अनि त्यहाँदेखि अब एउटा कहिले पनि एउटा यो लोक कुन कार्यक्रम मैले सुन्दै थिएँ एउटा धनपुटाको साथीले लोकगीत कार्यक्रम नै गाउँदै हुनुहुन्थ्यो होइन त्यो राम थापाको त्यो लाइब्रेरीलाई भन्ने कार्यक्रम लोकगीतै गाउँदै हुनुहुन्थ्यो र तपाईँले त्यो यो लोकगीत आएको होइन भनेर काटिदिनु भयो त्यो गीत चाहिँ लोकगीतै हो क्या
0: त्यो कुन लाइब्रेरीलाई कुन गीत
2: त्यो राम थापाको हो त्यो लाइब्रेरीलाई गाउँघरका केटी सबैलाई भन्ने एउटा गाना छ क्या राम थापा
0: त्यो हामीले युट्युबमा सर्च गरेर हेर्दाखेरि तपाईँको चाहिँ न डिस्क्रिप्सनमा लोकगीत लेखिया छ न कहीँ पनि लोकगीत लेखेको छ भिडियोमा एकदमै भिडियोमा पनि लोकगीत लेखिया छैन कि त्यो त तपाईँले सर्जकले त्यो सर्जकको कमजोरी छान्छु मैले किनभने सर्जकहरूले पनि प्रश्नसँग लोकगीत भनेर खुलाइदिनु भयो भने सबैलाई राम्रो हुन्छ नि त होइन
2: हजुर हजुर त्यो हो त अब यसो रेडियो हामी चाहिँ हाम्रो त हुनु त हामी श्रोता भनेको सुन्ने नै हो होइन अब सुनेर त सल्लाह सुझाव दिने हो अब रेडियो नेपालमा सुन्दाखेरि चाहिँ अब लोकगीत कार्यक्रममा चाहिँ त्यो बज्दै थियो क्या त्यही भएर चाहिँ मैले यो लोकगीतै हो जस्तो लागेर चाहिँ मैले भनेको कि
0: ल यो तपाईँको सुझावको लागि धन्यवाद कतिपय यस्तो हुन्छ कि आजभोलि काममा हुन त त्यो पुरानै गीत हो पुरानै गीतमा पनि तपाईँको चाहिँ युट्युबमा अपलोड गर्ने बेलामा सर्जकहरूले हाम्रा जुन अपलोड गर्दा हुनुहुन्छ नि उहाँहरूले पनि कुन विधाको गीत हो भनेर क्याटेगोरी नछुट्याइदिने भावनाले यो मर्का मलाई मात्र होइन कतिपय अवस्थामा सबै साथीहरूले त्यो परेको हुन सक्छ किनभने कतिपय धेरै साथीहरूले लोकगीत भनेर अन्य विधाको गीतहरू गाएको पनि उदाहरण छ कि हामीसँग
2: होइन छ मैले पनि सुनिरहेको छु एकदम मैले पछि पहिले चाहिँ अब आधुनिक गीत गाएर लोकगीत भनिदिने होइन
0: हुन्छ हामी कार्यक्रमको ल भन्नुहोस् त
2: तपाईँ लोकगीतकै गीत गाउनुपर्छ है भनिराखेको हुनु चाहिँ कतिले लोक अब त्यो चलचित्रको गीत होइन आधुनिकको गीत चाहिँ गाइराखेको मैले पनि सुनिरहेको छु म त अब कन्टिन्यू सुन्ने हो नि त रेडियो भनेको त हजुर हामी त सानैदेखि मिडिया सुन्ने हो होइन मिडिया सुन्दै हुर्केको हो सबै थाहा हुन्छ नि त त्यही भएर चाहिँ कतिले चाहिँ हुनु त हो अब आधुनिक गीत गाइदिन्छन् उनीहरूले चलचित्रको गीत गाएर त्यो लोकगीत भनिराखेको हुन्छ त्यसो त मैले सुनिरहेको छु
0: हुन्छ तपाईँको अपेक्षाको लागि धेरै धेरै धन्यवाद तपाईँ यस्तै सुझाव आओस् सल्लाह आओस् भनेर त हामीले बेला बेलामा यो तपाईँको अपेक्षा सुनिराखेका हुन्छौँ होइन
2: हजुर हजुर
0: हुन्छ तपाईँको अपेक्षाको लागि धन्यवाद केही साथीहरूको नाम लिनुहोस्
2: साथीहरूको नाम लिनुपर्दा चाहिँ अब यहाँ छेउमै रहने मेरो मिसेस सन्ध्या लिम्बुलाई र सम्पूर्ण मैले युनिस लिम्बु भने चिन्दिनँ पहिले भन्थ्यो हजुरसँग छुट्टी हस्
0: नमस्ते युनिस लिम्बु आउनु भएको थियो आज हामी तपाईँको अपेक्षा सुनिराखेका छौँ र तपाईँका अपेक्षा कार्यक्रमप्रति धेरै हुन सक्छ किनभने कार्यक्रम मनपर्ने आफूलाई मनपर्ने कार्यक्रम आफूले सुनिरहने कार्यक्रम सुन्दै गर्दाखेरि यदि अपेक्षा भएन भने त्यो कार्यक्रम यदि कुनै पनि कार्यक्रमको यदि आफूले अपेक्षा गरिएन भने त्यो कार्यक्रमप्रतिको माया अलिकति घट्दै घट्दै जान्छ अरे त्यसैले अपेक्षा राख्नुपर्छ होइन त्यो अपेक्षा भयो भने त्यो अपेक्षा अभिव्यक्त गर्न पाइयो भने अनि बल्ल कार्यक्रम परिवर्तन पनि हुन्छ कार्यक्रम राम्रो पनि हुन्छ र कार्यक्रममा सबैको अपनत्व पनि हुन्छ त्यसैले तपाईँको अपेक्षा आजको कार्यक्रममा हामी लिइरहेका छौँ अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
3: हजुर सर नमस्ते नमस्कार
0: नमस्ते
3: टेकु
0: छेत्री तनहुँबाट के छ टेकुजी खबर तपाईँको
3: हजुर सर सब रमाइलै छ भन्नुपर्छ है
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज के छ तपाईँको अपेक्षा कार्यक्रम प्रति
3: मेरो अपेक्षा भन्नुपर्दा लोक सारथी पहिला त यो आफैमा लोकभाग बोकेको र समेटेको भारी प्रिय कार्यक्रम हो यो कार्यक्रम सम्पूर्ण साथीहरूको मन जित्न सफल साँझको र फुर्सदिलो समय भएकोले सुन्नलाई समय मिल्छ पूर्वदेखि पश्चिमसम्म धेरै एफएम रेडियोहरूबाट जोडिएको हुँदा यो कार्यक्रम धेरै साथीहरूको पहुँचमा पुगेको छ र श्रोता साथीहरूको मन जित्न सफल एवं मनमुटुमा बस्न सफल भएको छ र हजुरको एक विशेष प्रोग्राम चलाउने शैलीका कारण मलाई लोकसारथी कार्यक्रम मन पर्नेको अपेक्षा प्रकट गर्न चाहन्छु र साथै बुधबार शनिबार एक बार जुन बार भए पनि एक बार प्रतिभा राख्ने र एक बार नयाँ अथवा पुराना गीतहरू सुनाउने मौका मिलेमा राम्रो हुन्थ्यो कि जस्तो पनि लाग्छ र धेरै ठाउँमा सुनिने भएको हुँदा धेरै भाषाभाषीका गीत बजाउनु पाए अझ सुनमा सुगन्ध हुन्थ्यो कि जस्तो लाग्छ सर मलाई
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो तपाईँको अपेक्षाको लागि धन्यवाद केही साथीहरूको नाम लिनुहोस्
3: हुन्छ फर्स्टमा स्पेसली रूपमा हजुरलाई र रेडियो होली न्युजलाई र जहाँ जुन माध्यमबाट पनि धेरै रेडियो स्टेसनहरूबाट सुन्नुहुने मेरा सम्पूर्ण साथीहरूलाई सम्झाउँदै छुट्टिन्छु सर नमस्कार भाइ
0: नमस्कार अब म म्यासेज लिन्छु एउटा म्यासेज मलाई प्राप्त भएको छ उहाँले धेरै लामो म्यासेज लेख्नु भएको छ म त्यो म्यासेजको सार यो सार म तपाईँलाई भन्नेछु उहाँले उहाँको नाम के लेखेर पठाउनु भएको छ म हेर्दैछु है कार्यक्रम राम्रो लाग्छ कार्यक्रमको आफ्नै आफ्नै नियमहरू हुन्छ आर्यनिका राई धरानबाट कार्यक्रम राम्रो लाग्छ कार्यक्रमको आफ्नै आफ्नै नियम छ त्यो नियम अनुसार अगाडि बढ्नुहोला भन्ने भाव समावेश गरेर उहाँले आर्यनिका राई धरानबाट म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं तपाईँको यो म्यासेजको लागि र एकजना साथीको कल लिन्छौ त्यसपछि एउटा गीत कुनै अब पूर्वेली गीत बजाउँ होइन किनभने साथीहरूले अब पूर्वेली गीत सुन्न पाइएन भन्ने खालको कुरा गर्नु भएको छ अब पूर्वेली गीत कुन बजाउने त एउटा मिलन लामाको असारे गीत छ खोज्नु होला असारे सङ भाइ मिलन लामा भनेर खोज्नु होला त्यो भेटिन्छ र त्यही गीत हामी तपाईँको लागि बजाउनेछौ अर्को एकजना साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते सर
0: को बोल्नुभयो कहाँबाट
4: म पाँचपर फिल्मबाट शङ्कर भाइबर शङ्कर मुखिया
0: चञ्चल मुखिया
4: भाइबर शङ्कर मुखिया
0: ए भाइबर शङ्कर मुखिया
4: हजुर हजुर
0: के छ शङ्करजी खबर कुन रेडियोबाट सुन्नुभयो
4: एकदम राम्रो ठिक छ अनि हजुरको के छ म मेन छाङबाट सुन्दैछु
0: ल तपाईँको अपेक्षा कार्यक्रमप्रति तपाईँको अपेक्षा के छ भन्नु त
4: मलाई कार्यक्रमको लोक सारा चिजहरू एकदम राम्रो छ हजुरको पनि कार्यक्रम सबै राम्रो छ है
0: अनि
4: हप्ताको दिन शुक्रबार बेलुकी 9 बजीदेखि 10 बजीसम्म नि एउटा कार्यक्रम रमाइलो ल्याउनु पाए हुन्थ्यो भनेर एउटा पुरस्कार 5-1000 राखेर पनि हिँड्थ्यो भने चाहिँ एउटा कार्यक्रम
0: शुक्रबार बेलुकी पनि एउटा रमाइलो कार्यक्रम हाम्रो प्रत्येक दिन गुड नाइट कार्यक्रम आउँछ त तपाईँको तापले जुनसम्म पुगेन क्या हो त्यो कार्यक्रम रेडियो धनकुटाबाट प्रसारण हुन्छ त्यो कार्यक्रम पूर्वको
4: सर हाम्रो मेनश्यामबाट भनेर नि
0: ए मेनश्यामबाट पनि बजाउनु पर्यो त्यो गुड नाइट कार्यक्रम
4: हजुर हजुर
0: अब त्यो यो त गुड नाइटको लागि भयो कि यो त गुड नाइटको लागि भयो कि अब लोकसारथी कार्यक्रम प्रतिको तपाईँको अपेक्षा के छ
4: होइन सर मैले भनेको कि गुड नाइट रमाइलो कार्यक्रम एकदम शान्ति भन्दाखेरि राख्छ राखेर त्यसो चलाउँदा हुँदैन भनेको यस्तो भोइस रिकर्डहरू नेपाली ताराहरू भन्ने जस्तो कार्यक्रम हुन्छ नि
0: होइन त्यो त भयो कि त्यो त भयो त्यो त मेनश्याम एफएमले त्यो कार्यक्रम उत्पादन गर्नुहोला त्यो कार्यक्रम ल्याउनुहोला मैले त यो कार्यक्रम जुन तपाईँले सुनिरहनु भएको लोकसारथी कार्यक्रम प्रतिको तपाईँको अपेक्षा के छ भनेको
4: त्यसमा त राम्रै छ है
0: ल राम्रै छ हुन्छ के भन्नुहुन्छ?
4: होइन, अब म्युजिक आउने त्यसरी पनि नि
0: हुन्छ। अब अहिलेको लागि तपाईँलाई विदा गर्नुपर्ने हुन्छ, केही साथीहरूको नाम लिनुहोस्।
4: अब साथीहरूको नाम लिनु पर्दाखेरि साङबुङको डिकेन्द्र समानको नाम लिनु नबिर्सिनु होला, उहाँले नाम लिनु बिर्सिनु भएछ। भनी लिम्बू भन्नुहुन्छ, मुठा भन्नु होला भन्ने चाहन्छु। अनि मेरो
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले पनि आफ्नो अपेक्षा राखेर जानुभयो। उहाँले कार्यक्रम लोकसारथी भन्दा पनि अब रातिमा पनि एउटा कार्यक्रम ल्याउनु पर्यो भन्नुभएको छ। रेडियो मेन्स्याम एफएमबाट हाम्रो कार्यक्रम गुड नाइट प्रसारण हुँदै टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले पनि आफ्नो अपेक्षा राखेर जानुभयो। उहाँले कार्यक्रम लोकसारथी भन्दा पनि अब रातिमा पनि एउटा कार्यक्रम ल्याउनु पर्यो भन्नुभएको छ। रेडियो मेन्स्याम एफएमबाट हाम्रो कार्यक्रम गुड नाइट प्रसारण हुँदैन, होइन, नत्र त उहाँले पनि सुन्न पाउनुहुन्थ्यो कार्यक्रम। सायद त्यही रातिमा पनि कार्यक्रम ल्याउनु पर्यो, एउटा रमाइलो खाले कार्यक्रम भन्नुभएको छ, होइन। हामी कोसिस गर्नेछौ त्यो कार्यक्रम रेडियो मेन्स्यामबाट पनि बजाउनको लागि। अब गीत राख्छु भन्दै थिए तर अब 50 मिनट गइसकेको छ, अब विदा हुने बेला मात्रै गीत राख्छौ हामीले। अन्तिम साथीसँग म कुराकानी गर्छु, अन्तिम साथीको अपेक्षा लिन्छौं र म्यासेज आएको छ भने म्यासेज लिन्छौ, त्यसपछि हामी कार्यक्रमबाट विदा हुन्छौ। यति बेला साथी नमस्ते, को बोल्नुभयो, कहाँबाट?
5: चेतनारायण लम्चाल गुलमीको घमिरबाट।
0: ओहो, घमिरबाट के छ चेतनारायण जी खबर?
5: एकदम ठिक छ। त्यतै पानी परिरहेको छ, ठुलै पानी परिरहेको
0: छ। ए, ठुलै पानी पर्यो हैन?
5: त्यति
0: कुन रेडियोबाट सुन्नु भयो?
5: सामुदायिक रेडियो स्टेसनबाट।
0: ल हुन्छ, अब तपाईँको आफ्नो भएको मान्छे होइन, तपाईँलाई कार्यक्रमको सुरुदेखि जब रेडियो मालादानीबाट कार्यक्रम प्रसारण हुन थाल्यो त्यति बेलादेखि नै सुन्दै आउनु भएको मान्छे, तपाईँको अपेक्षा के छ?
5: अहिलेसम्म ठिक छ दाई, कार्यक्रमहरू बेलुका पनि लिनु पर्यो कि दाई, जोइन हुनु पर्यो।
0: बेलुका कहिले कति बजे आउनु भएको थियो? अनराम होइन, चेतनारायण लम्साल हुनुहुन्थ्यो क्या अरे गुल्मीबाट, उहाँले बेलुका पनि ल्याउनु पर्यो, सायद उहाँले बेलुकाको कार्यक्रम सुन्नुहुन्न जस्तो लाग्यो मलाई। कार्यक्रम गुड नाइट आउँछ है, सामुदायिक रेडियो स्काईबाट पनि प्रसारण हुन्छ, त्यसरी गुल्मीमा पनि तपाईँले सुन्न पाउनुहुन्छ कार्यक्रमलाई है। यो कुरा जानकारी गराए। अब दुईवटा म्यासेज छ, म म्यासेज वाचन गर्छु। हामीलाई लेख्नु भएको छ सञ्जीव मबुहाम तिराथुमबाट, कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नु भएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अर्को म्यासेज छ हामीलाई लेख्नु भएको छ, एलिना बिके हो, म मेन्साम एफएमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। तेराथुमबाट कार्यक्रम प्रत्येक दिन कार्यक्रम सञ्चालक फेरिँदै चलाउँदै गर्दा राम्रो होला भन्नुभएको छ, भन्नुभएको छ। तपाईँको अपेक्षाको लागि पनि धेरै धेरै धन्यवाद, तर यो कतिको सम्भव हुन्छ हुँदैन भन्ने कुरा म नआएको बेलामा अन्य साथीहरू अब आउनु हुनेछ होइन, आउनुहुनेछ। यदि यदि मनै भयो भने त म नै चलाउँछु कार्यक्रम चाहिँ होइन, किनभने पहिलादेखि नै कार्यक्रम म यदि रहेन भने अथवा कुनै कारण काम पर्यो भने अनि अन्य व्यक्तिलाई हस्तान्तरण दिने कुरा त छुट्टै भयो, तर प्रत्येक दिन कार्यक्रम सञ्चालक परिवर्तन हुँदै चलाउँदै गर्नु पर्यो भने चाहिँ यो कार्यक्रमको विषयवस्तुलाई त्यति यो विषयवस्तुसँग त्यति सम्बन्धित हुँदैन कार्यक्रम, जहाँसम्म मलाई लाग्छ। लौदा अब एतिन्जेल, कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। र मैले यति धेरै अपेक्षा, साथीहरूको यति धेरै अपेक्षा होला कार्यक्रमप्रति, यति धेरै अपनत्व लिनु भएको छ, यति धेरै माया गर्नुहुन्छ भन्ने कुरा मैले सोचेकै थिएन। माया त गर्नुहुन्छ कार्यक्रम भन्ने त मलाई लागेको थियो,

0: तर यति धेरै माया गर्नुहुन्छ भन्ने कुरा मैले सोचेको थिइनँ। आज साथीहरूको माया यति धेरै पाइयो कि जहाँ माया हुन्छ त्यही अपेक्षा हुन्छ, जुन कार्यक्रमलाई अझै राम्रो बनाउनको लागि त्यो आफ्नो अपेक्षा यस्तो भइदिए अझै राम्रो हुन्छ भन्ने आफ्नो भावना समावेश गरिन्छ। त्यो कारणले गर्दाखेरि तपाईँको अपेक्षा सकारात्मक छन्, तपाईँका अपेक्षा तपाईँका सुझाव सल्लाह वा प्रतिक्रिया धेरै उपयोगी छन् हाम्रो लागि भन्दै यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो त आफ्नो अपेक्षा प्रकट गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट टेकमान विष्ट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।
1: ओरे जुरा सर।

0: निलाल लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको छ
1: एकदमै राम्रो।

0: किशोर हेमराज डागी र आशा भिषे लय हेमराज डागी शब्द खेम सारु मगर एरेन्जर यमन खनाल पीआर बीटी 6054 1485 उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849404400 खेम सारु मगर को लोको दोहोरी एल्बम नतर्क न नतर्क सर्वत्र बजार में उपलब्ध छ।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाउ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
1: तीव्र गति

0: बाइकमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9460404300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: 94.2 दमौली FM, समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816613 26, 9843006505, 9819113627, 0655650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु रे दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805000700,
1: 9846040344।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
1: 98563 43 234।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.
5: अनि तायो कागज के मे छि वा?
6: अ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: अ
6: चढ चाहिँ तलि लल्पर्दि
5: चमलल पर्दी न, आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न बैंक दे बिनी जानकारी पिल परिम दे, आफै न बैंक खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम।
6: सतर्क तना ठगी तब दक्या जोगी ना।
7: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश।
8: सिद्धार्थ बैंक, संबंध सदैव भरिलाई।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
1: 98563 43 234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोपाइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 98083 80384 98 46 37 39

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी

जातीय विभेद पीड़ितलाई कानूनी सहयोग गर्ने ब्यास नगरपालिका मेघदी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता मेघदी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता ब्यास नगरपालिकाको सार्वजनिक सुनवाई 31 गते नगरवासीलाई सहभागी हुन अनुरोध र अमेरिका इरान तनाव चर्कियो दुवै पक्षबाट आक्रमण जारी

अब समाचार विस्तारमा तनहुको ब्यास नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीडितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बेहोर्ने निर्णय गरेको छ। नगरपालिकाको 45औं नगरसभाको दोस्रो बैठकले शनिबार यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेद रहित समाज निर्माण प्रति आफ्नो प्रतिबद्धता जनाएको हो। कानूनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरिएको जानकारी दिनुभयो। नगरपालिकाले यस अघि विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ। नगर प्रमुख नेउपानेले संविधानले सुनिश्चित गरेको समानता र सामाजिक न्यायको मर्म अनुसार विभेद रहित समाज निर्माणका लागि नगरपालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो। उहाँले छुवाछुत मुक्त घोषणाले सामाजिक एकता र सहअस्तित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपालको संविधानले जातीय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ। ब्यास नगरपालिकाले छुवाछुत मुक्त घोषणाले विभेद रहित समाज सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरेको जनाएको छ। नगरसभाले महिला तथा अपाङ्गता भएका क ख र ग वर्गका व्यक्तिको नाममा घरको नक्सा पास गर्दा लाग्ने दस्तुरमा 10% छुट दिने निर्णय पनि गरेको छ। यसबाट महिला तथा अपाङ्गता भएका व्यक्तिको सम्पत्ति स्वामित्वलाई प्रोत्साहन पुग्ने विश्वास नगरपालिकाले लिएको छ। नगरसभाले आगामी आर्थिक वर्षका लागि ₹1,55,30,01,000 बजेट पारित गरेको छ। बजेट मध्ये ₹1,02,37,62,000 चालुतर्फ र ₹52,92,39,000 पुँजीगत तर्फ विनियोजन गरिएको छ। बैठकले ब्यास नगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक र ऊर्जा विकास विधेयक पारित गरेको छ। साथै न्यायिक समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति लगायतका प्रतिवेदन परिमार्जन सहित स्वीकृत गर्दै रातो किताबमा प्रकाशन गर्न निर्देशन दिएको छ। नगरसभा सदस्यहरूले दिएका सुझाव समेटेर निर्णय गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 9 का वडाध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो। तनहुको म्याग्दी गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको हो। गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बाँदरको बढ्दो आतंकका कारण प्रभावित किसानलाई राहत पुग्ने गरी विभिन्न कार्यक्रम ल्याइने जानकारी दिनुभयो। उहाँका अनुसार बाँदर प्रभावित क्षेत्रमा किसानलाई सिप्लिगान लगाएका खेतीमा प्रोत्साहन गरिनेछ बताउनुभयो। अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्य सहित आत्मनिर्भर समृद्ध म्याग्दीको आधार अभियान सञ्चालन गरिने बताउनुभयो। उहाँका अनुसार व्यावसायिक साना किसानलाई उत्पादन र लागतका आधारमा प्रोत्साहन उपलब्ध गराइनेछ भने कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा विशेष जोड दिइनेछ। कृषि क्षेत्रको आधुनिकरणका लागि गाउँपालिकाले कृषि प्रयोगशाला मार्फत सर्वसुलभ माटो परीक्षण सेवा सञ्चालन गर्ने नीति लिएको छ। माटो परीक्षणका आधारमा उपयुक्त बाली छनौट तथा वैज्ञानिक खेती प्रणाली अपनाउन किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसै गरी खेती योग्य जमिनको संरक्षण तथा सदुपयोगका लागि भूमि बैङ्क गरिने भएको छ। उपयोग विहीन अवस्थामा रहेका जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले भूमि बैङ्क अवधारणालाई कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। किसानलाई समयमै सेवा उपलब्ध गराउन सञ्चालनमा रहेको कृषि एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने भएको छ। कृषि उत्पादन प्राविधिक सेवा तथा कृषि सम्बन्धी आवश्यक सामग्रीको पहुँच सहज बनाउन कृषि एम्बुलेन्सलाई व्यवस्थित गरिने श्रेष्ठले बताउनुभयो। तनहुको ब्यास नगरपालिकाको कार्य प्रगतिको बारेमा आगामी असार 31 गते बुधबार सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम वडा नम्बर 1, 2, 3, 4, 12, 13 र 14 का नागरिक तथा सेवाग्राहीलाई लक्षित गरी सार्वजनिक सुनवाई कार्यक्रम हुन लागेको हो। सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन नेपाल पत्रकार महासंघ तनहु शाखाले गर्नेछ। कार्यक्रममा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिमा नगरपालिकाबाट सम्पादन भएका विकास निर्माण सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रममा नगर प्रमुख वैकुण्ठ नेउपाने प्रमुख जवाफकर्ताको रूपमा उपस्थित भई नगरवासीका जिज्ञासा
सुझाव तथा गुनासाहरूको प्रत्यक्ष जवाफ दिनुहुनेछ। साथै सेवाग्राहीहरूको राय, सुझाव र प्रतिक्रिया समेत संकलन गरिने व्यवस्था गरिएको छ। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार, सार्वजनिक सुनवाईले स्थानीय सरकारको काम कारवाहीलाई थप पारदर्शी, जवाफदेही र नागरिक मैत्री बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। उक्त कार्यक्रम व्यास नगरपालिका एक स्थित भातगाउँ दराई भवनमा आयोजना हुने भएकाले सम्बन्धित वडाका सम्पूर्ण नगरवासी, सरकारवाला निकाय तथा सेवाग्राहीहरूलाई उपस्थित भई आफ्ना सुझाव, जिज्ञासा र प्रतिक्रियाहरू राख्न व्यास नगरपालिकाले अनुरोध गरेको छ। अब विदेशको खबर। अमेरिकी सेन्ट्रल कमान्डले आइतबार इरान विरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ। कमान्डका अनुसार यस चालिसवटा लक्ष्यमा आक्रमण गरिएको छ। सामाजिक सञ्जाल एक्स मार्फत सेन्ट्रल कमान्डले जनाए अनुसार आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण स्थल, गोला बारूद भण्डारण केन्द्र, संचार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो। यस अघि जारी अर्को विज्ञप्तिमा कमान्डले व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई समझदारी पत्र पालना गर्ने अवसर दिएको भए पनि त्यसमा असफल भएको दावी गरेको थियो। यसैबीच युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेशन्सले शनिबार अबेर ओमानको तट नजिक भएको एक घटनामा क्षति पुगेपछि एउटा कन्टेनर जहाजमा आग लागि भएको जनाएको छ। इरानको सरकारी संचार माध्यम प्रेस टिभीका अनुसार दक्षिणी इरानका विभिन्न सहरमा विस्फोट भएका छन्। साथै इरानले मध्य पूर्वमा रहेका अमेरिकी लक्ष्य विरुद्ध श्रृङ्खलाबद्ध जवाफी आक्रमण सुरु गरेको जनाएको छ। समाचारमा संयुक्त अरब इमिरेट्स र कतारमा आक्रमण भएको तथा बहराइनमा क्षेप्यास्त्र चेतावनी साइरन बजाइएको उल्लेख गरिएको छ। कतारको गृह मन्त्रालयले केही घण्टाभित्र दोस्रो पटक राष्ट्रिय सुरक्षा सतर्कताको स्तर बढाउँदै सार्वजनिक चेतावनी जारी गरेको थियो। मन्त्रालयले नागरिकलाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायका निर्देशना पालन गर्न आग्रह गरेको छ। इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्रसले जोर्डन स्थित प्रिन्स हसन एयरबेसको कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दावी गरेको छ। यसअघि इरानले अनाधिकृत मार्ग प्रयोग गरिरहेको एक जहाजमाथि कारवाही गरिएको जनाउँदै त्यसपछि हुर्मुज जलसन्धि बन्द गरिएको घोषणा गरेको थियो। साथै उक्त घटनाको प्रतिशोध लिन गरिने कुनै पनि प्रयासको कडा जवाफ दिइने चेतावनी पनि दिएको थियो। आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षालाई जोखिममा पार्ने गरी आफ्नो पहिचान प्रणाली बन्द गरेको, जहाजलाई लक्षित गरी कारवाही गरिएको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार होर्मुज जलसन्धि अर्को सूचना जारी नभएसम्म तथा त्यस क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म बन्द रहनेछ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।

जातीय विभेद पीड़ितलाई कानूनी सहयोग गर्ने ब्यास नगरपालिका। म्याग्दी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता। ब्यास नगरपालिकाको सार्वजनिक सुनवाई 31 गते, नगरवासीलाई सहभागी हुन अनुरोध। र अमेरिका इरान तनाव सर्कियो, दुवै पक्षबाट आक्रमण जारी।

क्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: 94.2 The Mauli FM समुदाय को आवाज
1: ए नानी कता हिँडेउ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: Willingo festivity offer. Aba pound host 1 varsha ka 200 Mbps international net TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma sart haru lagu hune chan. Chito bhanekai Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9799549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
4: समिच्यो चौदह के में बोधे लोटरी पर दी रो बैंक ने विवरण पी विषय मुई खाता लिखे हमरो
5: खाई खाई बहु कोई लोटरी भर दिलवा
6: आंगी समिच्यो लोटरी पर दी हूँ छामताई गुदी
5: भर दी आ भर दिवा लोटरी खाली पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
7: सतर्कता ना ठग दिव दे क्या बचे ना
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
10: माखमली चोली माथि
11: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843-38-290, 9811-51-760।

चारु, तिम्रो मेरो सपना एउटै थियो, विपना एउटै थियो, तर आज बीच बाटोमै तिमीले मलाई छोडेर गयो। सुन्छु तिमी खुसी छौ रे, तर हेर न, म त आज पागल बनी बीच बाटोमै भौतारी रहेछु। भगवानसँग मेरो कामना छ, तिमीलाई सधैँ खुसी मिलोस्। म मरेर मेरो लास्ट चितामा जलिरहँदा पनि तिम्रो आँखाबाट आँसु नझरोस्।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0655650025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058500700,
0: 9460404304।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658363715 र 9841120740।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।

0: सेवन गरी सवारी नचलाऊ।
1: झपरो के ढाल्यो माइक

0: नमस्कार, म कलाकार राजेन्द्र भण्डारी। यिनै गीत सङ्गीतको सफलतापछि जनचेतनामा समर्पित लोक दोहोरी गीत मा पसे तपाईँहरू माझ ल्याएको छु। सुनेर प्रतिक्रिया दिनुहोला है।
1: झपरो के ढल्यो भाइ पुलिस दाइको घुइरो, लाइसेन्स बिल बोके मागेनन् मुखमा हाले सुइरो।
2: राजेन्द्र भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा राजेन्द्र भण्डारी र राधिका हमालको सुमधुर आवाज लोक सांगीतिक कोशेली मापसे।
1: मापसेको चेक गर्न लाइछन् दाइले पनि हल्का द खारै छन्।
2: सीआरबीटी 013-00-45-302 र पीआरबीटी 60-45-15-36 म्युजिक बैंक मार्फत सर्वत्र बजारमा उपलब्ध छ।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98-560-25-380, 98-14-18-52-18 र 98-065-15-332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुने भयो।
2: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गराउ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
4: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
4: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
4: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
10: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल।
4: मोबाइल नम्बर 9816664683,
11: 9560443234।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।
13: दमौली FM 94.2, समुदायको आ

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25380, 9814-5518 र 9065-15332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

जातीय विभेद पीड़ितलाई कानूनी सहयोग गर्ने व्यास नगरपालिका मेघदी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता मेघदी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता व्यास नगरपालिकाको सार्वजनिक सुनवाई 31 गते नगरवासीलाई सहभागी हुन अनुरोध र अमेरिका इरान तनाव चर्कियो दुवै पक्षबाट आक्रमण जारी अब समाचार विस्तारमा तनहुको व्यास नगरपालिकाले छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै नगरभित्र जातीय विभेद तथा छुवाछुतको घटना भए पीड़ितको कानूनी उपचारको सम्पूर्ण दायित्व आफैले बेहोर्ने निर्णय गरेको छ नगरपालिकाको 45 औं नगरसभाको दोस्रो बैठकले शनिबार यस्तो निर्णय गर्दै सामाजिक समानता र विभेदरहित समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता जनाएको हो कानूनी उपचारको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरिएको जानकारी दिनुभयो नगरपालिकाले यसअघि विभिन्न वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक विभेद अन्त्यका लागि सरकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ नगर प्रमुख नेउपानेले संविधानले सुनिश्चित गरेको समानता र सामाजिक न्यायको मर्म अनुसार विभेद रहित समाज निर्माणका लागि नगरपालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो उहाँले छुवाछुत मुक्त घोषणाले सामाजिक एकता र सहअस्तित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो नेपालको संविधानले जातीय विभेद तथा छुवाछुतलाई दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ व्यास नगरपालिकाले छुवाछुत मुक्त घोषणाले विभेद रहित समाज निर्माणमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरेको जनाएको छ नगरसभाले महिला तथा अपाङ्गता भएका क ख र ग वर्गका व्यक्तिको नाममा घरको नक्सा पास गर्दा लाग्ने दस्तुरमा 10% छुट दिने निर्णय पनि गरेको छ यसबाट महिला तथा अपाङ्गता भएका व्यक्तिको सम्पत्ति स्वामित्वलाई प्रोत्साहन पुग्ने विश्वास नगरपालिकाले लिएको छ नगरसभाले आगामी आर्थिक वर्षका लागि 1,55,30,01,000 रुपियाँको बजेट पारित गरेको छ बजेट मध्ये 1,02,37,62,000 रुपियाँ चालुतर्फ र 52,92,39,000 रुपियाँ पुँजीगत तर्फ विनियोजन गरिएको छ बैठकले व्यास नगरपालिका आर्थिक विधेयक विनियोजन विधेयक र ऊर्जा विकास विधेयक पारित गरेको छ साथै न्यायिक समिति पूर्वाधार विकास समिति सामाजिक विकास समिति लगायतका प्रतिवेदन परिमार्जन सहित स्वीकृत गर्दै रातो किताबमा प्रकाशन गर्न निर्देशन दिएको छ नगरसभा सदस्यहरूले दिएका सुझाव समेटेर निर्णय गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 9 का वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो तनहुको मेघदी गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको हो गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बाँदरको बढ्दो आतंकका कारण प्रभावित किसानलाई राहत पुग्ने गरी विभिन्न कार्यक्रम ल्याइने जानकारी दिनुभयो उहाँका अनुसार बाँदर प्रभावित क्षेत्रमा किसानलाई सिप्लिगान लगाएका खेतीमा प्रोत्साहन गरिनेछ बताउनुभयो अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्य सहित आत्मनिर्भर समृद्ध मेघदीको आधार अभियान सञ्चालन गरिने बताउनुभयो उहाँका अनुसार व्यावसायिक साना किसानलाई उत्पादन र लागतका आधारमा प्रोत्साहन उपलब्ध गराइनेछ भने कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा विशेष जोड दिइनेछ कृषि क्षेत्रको आधुनिकरणका लागि गाउँपालिकाले कृषि प्रयोगशाला मार्फत सर्वसुलभ माटो परीक्षण सेवा सञ्चालन गर्ने नीति लिएको छ माटो परीक्षणका आधारमा उपयुक्त बाली छनौट तथा वैज्ञानिक खेती प्रणाली अपनाउन किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ त्यसै गरी खेती योग्य जमिनको संरक्षण तथा सदुपयोगका लागि भूमि बैङ्क गरिने भएको छ उपयोग विहीन अवस्थामा रहेका जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले भूमि बैङ्क अवधारणालाई कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ किसानलाई समयमै सेवा उपलब्ध गराउन सञ्चालनमा रहेको कृषि एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने भएको छ कृषि उत्पादन प्राविधिक सेवा तथा कृषि सम्बन्धी आवश्यक सामग्रीको पहुँच सहज बनाउन
कृषि एम्बुलेन्सलाई व्यवस्थित गरिने श्रेष्ठले बताउनुभयो। तनहुको ब्यास नगरपालिकाको कार्य प्रगतिको बारेमा आगामी असार 31 गते बुधबार सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम वडा नम्बर 1, 2, 3, 4, 12, 13, र 14 नागरिक तथा सेवाग्राहीलाई लक्षित गरी सार्वजनिक सुनवाई कार्यक्रम हुन लागेको हो। सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन नेपाल पत्रकार महासंघ तनहु शाखाले गर्नेछ। कार्यक्रममा आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिमा नगरपालिकाबाट सम्पादन भएका विकास निर्माण सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिने जनाइएको छ। कार्यक्रममा नगर प्रमुख वैकुण्ठ नेउपाने प्रमुख जवाफकर्ताको रूपमा उपस्थित भई नगरवासीका जिज्ञासा सुझाव तथा गुनासाहरूको प्रत्यक्ष जवाफ दिनुहुनेछ। साथै सेवाग्राहीहरूको राय सुझाव र प्रतिक्रिया समेत संकलन गरिने व्यवस्था गरिएको छ। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार सार्वजनिक सुनवाईले स्थानीय सरकारको काम कारवाहीलाई थप पारदर्शी जवाफदेही र नागरिक मैत्री बनाउन सहयोग पुग्ने विश्वास लिएको छ। उक्त कार्यक्रम ब्यास नगरपालिका 1 स्थित भातगाउँ दराई भवनमा आयोजना हुने भएकाले सम्बन्धित वडाका सम्पूर्ण नगरवासी सरकारवाला निकाय तथा सेवाग्राहीहरूलाई उपस्थित भई आफ्ना सुझाव जिज्ञासा र प्रतिक्रियाहरू राख्न ब्यास नगरपालिकाले अनुरोध गरेको छ। अब विदेशको खबर। अमेरिकी सेन्ट्रल कमान्डले आइतबार इरान विरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ। कमान्डका अनुसार यस चरणमा करिब 140 लक्ष्यमा आक्रमण गरिएको छ। सामाजिक सञ्जाल एक्स मार्फत सेन्ट्रल कमान्डले जनाए अनुसार आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण स्थल, गोला बारूद भण्डारण केन्द्र, संचार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको थियो। यस अघि जारी अर्को विज्ञप्तिमा कमान्डले व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई समझदारी पत्र पालना गर्ने अवसर दिएको भए पनि त्यसमा असफल भएको दावी गरेको थियो। यसैबीच युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्सले शनिबार अबेर ओमानको तट नजिक भएको एक घटनामा क्षति पुगेपछि एउटा कन्टेनर जहाजमा आग लागि भएको जनाएको छ। इरानको सरकारी संचार माध्यम प्रेस टिभीका अनुसार दक्षिणी इरानका विभिन्न सहरमा विस्फोट भएका छन्। साथै इरानले मध्य पूर्वमा रहेका अमेरिकी लक्ष्य विरुद्ध श्रृङ्खलाबद्ध जवाबी आक्रमण सुरु गरेको जनाएको छ। समाचारमा संयुक्त अरब इमिरेट्स र कतारमा आक्रमण भएको तथा बहराइनमा क्षेप्यास्त्र चेतावनी साइरन बजाइएको उल्लेख गरिएको छ। कतारको गृह मन्त्रालयले केही घण्टाभित्र दोस्रो पटक राष्ट्रिय सुरक्षा सतर्कताको स्तर बढाउँदै सार्वजनिक चेतावनी जारी गरेको थियो। मन्त्रालयले नागरिकलाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायका निर्देशन पालन गर्न आग्रह गरेको छ। इरानको इस्लामिक रिभोल्युसन गार्ड को प्रसले जोर्डन स्थित प्रिन्स हसन एयर बेसको कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दावी गरेको छ। यसअघि इरानले अनाधिकृत मार्ग प्रयोग गरिरहेको एक जहाजमाथि कारवाही गरिएको जनाउँदै त्यसपछि होर्मुज जलसन्धि बन्द गरिएको घोषणा गरेको थियो। साथै उक्त घटनाको प्रतिशोध लिन गरिने कुनै पनि प्रयासको कडा जवाफ दिइने चेतावनी पनि दिएको थियो। आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षालाई जोखिममा पार्ने गरी आफ्नो पहिचान प्रणाली बन्द गरेको जहाजलाई लक्षित गरी कारवाही गरिएको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार होर्मुज जलसन्धि अर्को सूचना जारी नभएसम्म तथा त्यस क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म बन्द रहनेछ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।

जातीय विभेद पीड़ितलाई कानूनी सहयोग गर्ने ब्यास नगरपालिका। म्याग्दी गाउँपालिकाद्वारा बाँदर नियन्त्रणलाई प्राथमिकता। ब्यास नगरपालिकाको सार्वजनिक सुनवाई 31 गते, नगरवासीलाई सहभागी हुन अनुरोध। र अमेरिका इरान तनाव सर्कियो, दुवै पक्षबाट आक्रमण जारी।